0: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, अ रियल साउन्ड अफ लाइफ।
1: Faculty base here.

0: अहिले सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, अ रियल साउन्ड अफ लाइफ।
1: गली गली तेरी लाज जली।

हाम्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

सासमा मायाको मधु मासमा लागोस् न बारुदकी कुक्क तिमीले खाँदा गासमा अनि पो माया बक्छ नि हौ दुबई।

चट्टै आहै सरै झाल मात्रै छ कि दिलैमा तिम्रो खोल न दैलो झट्टै आहै खोल न दैलो झट्टै आहै खोल न दैलो झट्टै मायालाई चिनो हतैमा औठी दिउँ कि रिङ नगर हतार दुनियाँ पर्खा एकैछिन मायाले

चपै अहै चपन मलाई चपै अहै चपन मलाई चपै कसैको थाली माया पखाली छपन मलाई छपै अहै छपन मलाई छपै अहै छपन मलाई छपै अङ्गुली नापी अङ्कुशे थापी च्यापन मलाई च्यापै जापन मलाई।

0: काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटो कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
1: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
4: संगीत मनोरञ्जन र नयाँ अनुभूतिका साथ
5: दुनिया भरिका श्रोताहरूको रोजाई
4: अब हरेक समय हरेक ठाउँमा
5: तपाईँको आफ्नै डिजिटल साथी।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साथ।

हिरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

ढाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन्

0: नमस्कार, म लोक तथा दोरी गायक विनय खत्री।
1: गालैमा खोटी छुम्की एकचोटि, गालैमा खोटी छुम्की एकचोटि, परिदाई रसिलो गालैमा।
0: तपाईँहरू यति बेला सुन्दै हेर्नुहुन्छ ग्लोबल रेडियो संसारभरिबाट, र नारीहरूको महान चार हरितालिका तिसको पावन अवसरमा सम्पूर्ण दिदी बहिनीहरूलाई त्यसको शुभकामना सहित यो वर्ष पनि मेरो नयाँ तिस कोसेली बजारमा आइसकेको छ, मादालु तालैमा छ। यो गीतमा म स्वयं विनय खत्री र माया केसीको स्वरमा सजिएको गीत छ भने, यसमा लय हमनाथ कुँवरले गर्नुभएको छ भने, शब्द सिर्जना गणेश अधिकारीले गर्नुभएको छ, यसमा मोडलिङ स्वयं मेरो छोरी वन्दना खत्री र गोविन्द पहाडीले गर्नुभएको छ, भर्खरै मात्रामा बजारमा आएको छ। सम्पूर्ण श्रोताहरूले यो मादालु तालैमा छ गीतलाई मन पराइदिनु होला सबैजनाले। यति बेला म युएबाट यो भोइस म यहाँहरू समक्ष छोड्दैछु। युएलाई कर्मथलो बनाएर म यति बेला युएको दुबईमा बसिरहेको छु, र प्रवासमा रहेर पनि नेपाली गीत सङ्गीत क्षेत्रलाई अगाडि बढाउँदै आजसम्म आइरहेको छु, र यहाँहरूको साथ सपोर्ट मलाई अवश्य पनि मिलिरहेको छ। सम्पूर्ण मेरा प्रिय श्रोताहरूलाई यो गीत माया गरिदिनु होला, सुनिदिनु होला भन्न चाहन्छु। हस्त, नमस्कार।

अर्को मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो

ढाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साथ।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको स

यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

0: संगीत मनोरंजन नया अनुभूति का साथ
1: दुनिया भरी का श्रोताहरु को रोजाई
0: अब हर एक समय हर एक ठाउँमा
1: तपाईंको आफ्नै डिजिटल साथी।

तपाई यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, अ रियल साउन्ड अफ लाइफ।

0: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, अ रियल साउन्ड अफ लाइफ।
1: दशमी नमस्कार, म ठाकुर बेलवासी, कार्यक्रम पुनश्चमा यहाँलाई हार्दिक स्वागत छ। आजको कार्यक्रममा हामी मुलुकको एउटा पुरानो दल नेपाली काङ्ग्रेसभित्रको कलहमाथि केन्द्रित रहन्छौँ र कुराकानी गर्छौँ। कुराकानीका लागि कोशी प्रदेशका एकजना पूर्व मुख्यमन्त्री एवं काङ्ग्रेस नेता केदार कार्कीलाई आमन्त्रण गरेका छौँ। हामीसँगै हुनुहुन्छ काङ्ग्रेस नेता केदार कार्की, उहाँलाई स्वागत गरौँ। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
2: हजुर,
1: अहिले चाहिँ म जे जति काङ्ग्रेस नेताहरूलाई भेट्छु उहाँहरूलाई सुरुमै के सोध्छु भने काङ्ग्रेस कहिले फुटाउनुहुन्छ, काङ्ग्रेस फुटाउनका लागि तपाईँको योगदान कति छ, कति हुँदैछ, तपाईँलाई पनि म त्यही सुन्न मन लाग्यो, काङ्ग्रेस कहिले फुट्छ।
2: काङ्ग्रेस चाहिँ मेरो परिभाषामा भन्नुहुन्छ भने काङ्ग्रेस चाहिँ एउटा इलास्टिक हो, यो ओखर होइन। इलास्टिक चाहिँ तन्किन्छ फेरि छोड्दाखेरि त्यहाँनिर फाटै खुम्चिन्छ होइन। फेरि यो चाहिँ एकदम तपाईँलाई त्यो उखालको इलास्टिक हो के अरे, एकदम नचुडिने चुडियो चुडी, एक एउटा हातले छोड्यो भने अर्को हातमा चाहिँ दुख्ने होइन, अर्को हातमा चाहिँ मरेर दुख्ने त्यो इलास्टिक हो। अब अहिले के भन्छ भने केही साथीहरूले त्यसलाई अलिक बढी तन्काउने तान्ने गर्दै हुनुहुन्छ, त्यसले चाहिँ दुख्ने त आफ्नै हातमा हो। त्यस कारणले गर्दाखेरि अहिले फुटको कुरातिर कहिले फुट्ने भन्नेतिर नजाउँ, अहिलेलाई विवाद समाधान कहिले हुन्छ भन्नेतिर जाउँ।
1: अब यसको अर्थ तपाईँ फुटाउन लागि पर्नु भएको छ भन्ने प्रश्न पनि निरर्थक हुने भयो होइन। इलास्टिक कतिको तान्दै हुनुहुन्छ भनेर सोधेँ भने सान्दर्भिक हुन्छ कि
2: इलास्टिक कतिको के भन्छ भने त्यसलाई तान्नेहरूलाई चाहिँ इलास्टिक तान्नेहरूलाई कतिको लुज गराउनलाई धेरै नतान्नु
1: आफू चाहिँ तान्दै हुनुहुन्छ के
2: भन्नेतिर लाग्दा हुन्छ। यो तान्ने भन्दा पनि सुरुमा चाहिँ अब यस्तो भयो, हेर्नुहोस् यो तान्ने भन्दा पनि कस्तो भने सानेपा जिम्मेवार हुनुपर्छ, सानेपा त छोडिदिइसक्यो, सर्लक्क छोडिदिएको नि इलेक्सन अगाडि, सर्लक्क छोडिदिएपछि सानेपा जिम्मेवार हुनुपर्छ, सानेपाले चाहिँ सबैलाई समेट्नुपर्छ भनेर भन्दै गर्दा सानेपासँग जोडिएका मानिसहरू यो दुईवटा अहिले के भन्छ अति एउटा अतिवादहरूको के भन्छ भने झुन्ड बोकेको दुईवटा समूह छ अहिले। एउटा राष्ट्रसभामा छ होइन, अब त अहिले त राष्ट्रसभामा पनि आफै पनि के भन्छ त्यो ठ्याक्कै गयो, अर्को चाहिँ गगनजीको चाहिँ समर्थकहरूमा त्यो देखिन्छ। समर्थक हुन् या निर्मित हुन्, कृत्रिम हुन् या के भन्छ स्वतस्फूर्त हुन्,
1: गगनजीमा अतिवाद छ कि छैन
2: त्यसलाई रोक्न नसक्नु।

0: त्यसको बारेमा बोल्न नसक्नु भनेको त सेन्सरै उहाँले नै गरेर गराउनुहुन्छ कि कन्टेन्ट क्रिएट चाहिँ उहाँले नै गरेर दिनुहुन्छ कि भन्ने शङ्का गर्ने ठाउँहरू पनि छन्। किनभने पार्टी मिलाउनुपर्छ, 100% सहमति गगनजी बन्नुपर्छ भन्दाखेरि त्यसलाई चाहिँ गाली गरेर यसलाई निकालिहाल्नुपर्छ, यसलाई खेदिहाल्नुपर्छ, यसलाई चाहिँ के भन्छ गर्नु हुँदैन, हाम्रो त भगवान् हो गगनजी, गगनजीलाई झुक्नु हुँदैन, मिलाउनु हुँदैन, गगनजीले पनि मिलाउने, उहाँ त भगवान् हो नि भन्नेहरू चाहिँ त्यो चाहिँ ठ्याक्कै त्यो चाहिँ कस्तो हुन्छ भने हामीले पुराणहरू सुन्दा पढ्दा पनि के देख्थ्यौँ भने यो सुम्बनी सुम्बको कंसको चाहिँ के भन्छ अब अरू भगवान् होइन, यही भगवान् हो, हाम्रो भगवान् चाहिँ उहाँ हो, उहाँको आलोचना गर्नु हुँदैन, उहाँलाई अम्ल्याउनु हुँदैन। अब एकातिर भने अर्को चाहिँ मर्यादा पुरुष रामको चाहिँ धोबीले चाहिँ एउटा अम्ला उठाउँदा पनि उहाँले चाहिँ होइन त्यसो परीक्षण गराउनुपर्छ भनेर परिवारभन्दा परीक्षणको कुरामा लगेको होइन। कृष्णजीकोमा चाहिँ एउटा सुधामा चाहिँ कनिका बोकेर पुरानो साथी जाँदा पनि सट्ट छिरेको पनि पढ्यौँ र कंसलाई चाहिँ एकदमै धेरै त्यो शासन चाहिँ लामोसम्म किन टिकेन भन्दाखेरि जति पनि भ्रूणमै पनि यो मेरो विरोधी हुन्छ कि भोलि मेरो सत्ता खान्छ कि भन्दा भ्रूणमै मारिदिने होइन त्यो हिसाबले
1: थापालाई कंससित तुलना गर्दै
0: होइन मैले तपाईँले यहाँनिर होइन यो मैले सान्दर्भिक हुन्छ भन्न खोजेको तुलना होइन
1: गगनलाई कंसको बिम्ब दिनुभयो।
0: एकछिन यो समर्थकहरूले भिडहरूले त्यो बनाइराखेको हुन्छन् होइन भन्न खोजेको
1: कंसको चरित्र गगनमा छ कि छैन त्यति भन्दैन
0: एकैछिन। त्यस कारणले गर्दाखेरि जसले कन्ट्रोल गर्न नसक्नु लाचार हुनु र अरूले गरेको त होला नि भनेर के भन्छ गर्नु त्यो त के भन्छ त्यसलाई के भनिन्छ अब त्यो त्यतापट्टिको चाहिँ परिभाषालाई धेरैले आफूले पनि बुझ्नुपर्छ। मैले के भन्छ क्यारेक्टर मात्रै भन्न खोजेको कंस कसरी भन्नु कंस त मरिसक्यो नि
1: क्यारेक्टर छ भन्न त खोज्नु।
0: त्यस कारणले गर्दाखेरि हामीले यहाँ के बुझ्नु भने राजसभाको मालाई कसैले के भन्छ सुझाव दियो भने पनि त्यहाँ एकदमै के भन्छ धारावाहिक हुँदा हुँदा पीडितहरूले चाहिँ हामीलाई चाहिँ पीडा भयो सरकार देखिएन मेरो श्रीमान खोज्देऊ भनेर रुँदै गरेको मानिसलाई पनि तथा नाम सुन्नै नसक्ने बोल्नै नसकिने गाली गर्ने भिड त्यहाँ जे छ अहिले तपाईँको यो इन्टरभ्यू सकिसकेपछि मलाई मात्र होइन तपाईँलाई पनि किन बोलाइस् भनेर गाली गर्नेको भिड यहाँ पनि छ भने कि यसलाई के भन्छ भने तपाईँ हेर्नुभयो भने सभ्य समाजलाई बिगार्ने खालकोले समाज कसरी जोड्न सक्छ भन्ने त्यस कारणले पार्टी चाहिँ सानेपा जिम्मेवार हुनुपर्छ भन्दा आक्रमण भयो। कतिलाई त के भन्छ सिनियर नेताहरूलाई कसैलाई कोदे भनियो कसैलाई के भनियो होइन त्यसले गर्दाखेरि के देखियो भने अब त्यसो गरेर हुँदो रहेछ बच्चा बच्चीलाई चाहिँ सुमसुमायो भने मुखमा पिसाब फेर्दै नै आयो अब जिस्किँदै भने त पिट्नु पऱ्यो नि प्याङ्ग त हान्नु पऱ्यो नि हो त्यो प्याङ्ग हान्नेमा चाहिँ म पर्छु।
1: पार्टी फुटकै सङ्घारमा छ भन्ने कुरा तपाईँले स्वीकार्नुहुन्छ कि स्वीकार्नुहुन्न?
0: स्वीकार्छु।
1: अब फुटको सङ्घारमा रहेको पार्टीलाई एक बनाउनुपर्छ भन्ने चिन्तामा त तपाईँ पनि हुनुहुन्छ।
0: अहिले जसले योगदान गरे जसले पञ्चायत कालमा राणाकालमा आफ्नो पिता पुर्खा गुमाए जसले प्रजातन्त्र नै हाम्रो चाहिँ मूल उपलब्धि हो शक्ति सत्ता होइन र पद हाम्रो होइन हामी मर्नका लागि चाहिँ प्रजातन्त्रलाई जीवनसँग प्रजातन्त्र साड्छु भनेर लागेका मान्छेहरूले चाहिँ पार्टी फुटाउनुहुन्न होइन तर के हुन्छ भने सङ्घर्ष चाहिँ गर्नुपर्छ यही पार्टीमा रहनुपर्छ यही पार्टीले आफ्नो ठाउँमा ल्याउनुपर्छ कानुनी भयो भने कानुनी राजनीतिक भयो भने राजनीतिक बिपीको विचार मर्न दिनुहुन्न भन्नेहरूको कारणले पार्टी चाहिँ बचिरहेको हो। नभए त के हुन्छ भने तपाईँलाई अहिले जो गगनजीहरू हुनुहुन्छ उहाँहरू चाहिँ छिटोभन्दा छिटो पार्टी अर्को खोलिहालुन् फुटिहालोस् म मात्रै राज गरौँ बिरालो प्रवृत्ति हुन्छ नि तपाईँले कुकुर र बिरालो कथा सुन्नुभएको छ कुकुरले चाहिँ के गर्छ अरे भने होइन यो घरको मान्छे बाँचिरह्यो भने म एक गाँस भात खान पाउँछु मैले मालिकलाई चाहिँ बचाउनु पर्छ भन्छ। बिरालोले चाहिँ के भन्छ यो घरको सबै मान्छे मर्यो भने अनि यो भुङ्रोको छेउमा तातो खरानीमा म बस्न पाउँथेँ भन्छ अरे अब मान्छे सबै मरेपछि कसले आगो बालिदिने क कता ऊ गर्ने, त्यस कारणले यो पार्टी छिटो फुटिहाल्यो हुन्थ्यो, अरू सबै गयो, मेरो कम्पिटिटर हुँदैनन्, मेरो कम्पिटिटर कम्पिटिटर बेगरको एकल हुन्थे भन्ने हिसाबको क्यारेक्टर देखिन्छ उहाँले।
1: समूह पार्टी फुटाउन
0: गगनजीकै बोली हेर्ने हो भने, गगनजीको क्रियाकलाप हेर्ने हो भने त्यो देखिन्छ, किनभने उहाँले
1: जस्तो
0: के हुन्छ भने उहाँले जनकपुरमा के भन्नु भने क्रियाशील खारेज भयो आजदेखि, अब नमस्कार गरेर वाडामा गएर क्रियाशील लिनुपर्छ भन्नुभयो। त्यस पछाडि फेरि केही दिन पछाडि अब अध्यावधि गर्नुपर्छ भन्नुभयो। त्यस पछाडि केही दिनमा यति दिनको यो 12 बजेसम्म क्रियाशील अध्यावधि हुनुपर्छ, भएन भने काङ्ग्रेस चिन्दैन भन्नुभयो। त्यति मात्रै होइन, वाडा सभापतिहरू अझ तपाईँले हेर्नुभयो भने त कोइराला निवासमा पुगेर समेत के हुनुभयो, यो मलाई सहयोग नगर्ने मान्छेहरूलाई म हटाइदिन्छु, वाडा सभापति हटाइदिन्छु भन्नुभयो। शेखरै कोइराला क्षेत्रको वाडा सभापति हटाइदिनु भयो हो, जसको चाहिँ महामन्त्री उठ्नुभएको थियो उहाँ हो। मैले कहिलेकाहीँ चाहिँ उहाँको माकुराको प्रवृत्ति पनि हो कि बच्चाको भन्ने पनि मैले भनेको थिएँ कुनै समयमा। अनि त्यस पछाडि तपाईँलाई फेरि के भन्नुभयो, माकुराले माउ खान्छ। त्यस पछाडि फेरि तपाईँलाई यसो हेर्नुभयो भने अब यति दिनलाई बिहान राति 12 बजेसम्म त लेख्नुभयो, भोलिपल्ट बिहानै के हुन्छ, महामन्त्री उठेर मुख पनि नदेखिकन कुला पनि नगरिकन के लेख्नु, अब यति गतेसम्मलाई फेरि सरेको छ, अझै गर्न पाउनुहुन्छ भन्नु, अहिले पनि गर्न पाइरहेछ। हुँदाहुँदा अस्ति के गर्नु भने वृद्धावटमा गएर के भन्नुभयो, होइन काङ्ग्रेसको अध्यावधि नगर्नेहरूको हामीलाई पानी चल्दैन, तिनीहरूसँग छुवाछुत हुन्छ भनेर छुवाछुत प्रथाको घोषणा गरिदिनु भयो काङ्ग्रेसभित्र। अब अस्ति पार्टी उयसमा अब देवराज चालिसे प्रवक्ता हुनुहुन्छ, उहाँले आफैले भनेको हो कि निर्णय गरेर भनेको थाहा छैन, होइन त्यो चाहिँ उहाँले बोल्दा के भन्यो, होइन अब त सबैको क्रियाशील चाहिँ स्वत भयो नवीकरण गरिसकेका भन्नुभयो, होइन अब तपाईँलाई के छ भने अध्यावधि भनेको चाहिँ निर्वाचन आयोगले हरेक वर्ष अध्यावधि गर्छ, त्यो अध्यावधि भने के हो भने हामीले चाहिँ भनेको मरेका छोडेका होइन भाँसिएका लाई के भन्छ हटाउने काम, र मेरो त पटक पटक के भन्छ अध्यावधि भइरहेको हुन्छ, मेरो त निर्वाचन आयोगमा मैले पटक पटक दर्ता त गर्नु पर्दैन नि, होइन काङ्ग्रेसको क्रियाशील चाहिँ वर्ष दिनमा नवीकरण गर्नुपर्छ भन्छ, नवीकरणलाई चाहिँ डिजिटलाइजेसन भन्नु र अध्यावधि भन्नु फरक कुरा हो। हामी अब प्रविधिमा गयौँ, प्रविधि मैत्री बनाउँ, अध्यावधि भनेको चाहिँ तपाईँलाई के हुन्छ भने तपाईँ पुनः दर्ता गर्नुहोस् होइन पुनः के भन्छ भने सुरु गर्नुहोस् या हटाउनुहोस् भन्ने भयो भने, नवीकरण भनेको चाहिँ तपाईँ हामी चाहिँ निरन्तर रहनुहोस् भन्ने होइन, अनि अध्यावधि चाहिँ कतिपय चाहिँ मरेका पढेका छोड्ने भयो, नवीकरण भने चाहिँ जिउँदाले गरिराख्ने होइन। त्यस कारणले गर्दाखेरि उहाँहरूको त्यो भाषा पनि के भन्छ भने भएन, त्यस कारणले उहाँहरूले खोजेको के त्यो भाषा होइन। अब बिपीको काङ्ग्रेस सक्यो, अब गगन युग सुरु भयो, अब गगनको काङ्ग्रेस बन्ने हो तपाईँहरूले, अरू काङ्ग्रेस मान्ने हो भने तपाईँले काङ्ग्रेस छोड्नुहोस्, तपाईँहरू यहाँ मेरो के भन्छ भने दरवाजा दफ्तरमा हाजिर लाउनेले मात्रै काङ्ग्रेस हुन पाइन्छ भन्ने उहाँले के गर्नुभयो भने त्यसलाई चाहिँ स्थापित गर्न खोज्नुभयो। त्यस कारणले गर्दाखेरि काङ्ग्रेस चाहिँ छिटोभन्दा छिटो अरू खोलिहालुन्, त्यस पछाडि उहाँले के प्रयास गर्नुभयो, डाक्टर शेखर कोइराला मात्रै आए पनि हामीलाई पुगिहाल्छ, किन पुग्छ भने एउटा कोइराला त हामीले ल्याउनु पर्यो नि भुटुन, होइन जस्तो हामी गाउँमा अहिले पनि के हुन्छ भने
1: व्रत
0: भएन, व्रतको दिन चाहिँ के हुन्छ भने खानु पर्यो भने अलिकति घिउको हाल्यो भने चाम्रे हुन्छ, भातमा चाम्रे हुन्छ, अनि खानु त पायो, भात त भातै होइन, तर घिउको भुटुन हाल्यो भने चाहिँ त्यो शुद्ध हुन्छ भन्छन् के, बुझ्नु भएन। त्यस कारण भुटुन चाहिँ कोइराला भुटुन चाहियो, प्रयास स्वरूप सुगता कोइरालाले उहाँले के ल्याउनु भयो, अघिल्लो दिन वार्ता गर्नुभयो उहाँले कोसँग, पूर्णबहादुर खड्का र शेखर कोइरालासँग एकछिन जानुभयो, 10-15 मिनट भेटघाट गर्नुभयो, अब हामी मिलाउनुपर्छ पार्टी भन्नुभयो। 7 दिन पछाडि 19 जना चाहिँ कोइरालाको र के भने पूर्णबहादुर खड्काको ग्रुपको हामीले लियौँ भनेर 19 जना केन्द्रीय नोमिनेट गर्नुभयो। त्यस पछाडि 40 दिन उहाँहरू हराउनुभयो, 40 दिन पछाडि के लेख्नुभयो विश्वप्रकाशले भने

0: र हामीले पनि त्यही भन्यौँ, गगनजी सभापति हो, गगनजीले चाहिँ गर्नुपर्छ, अब यो अदालत नपर्क्यौँ भनेर कुरा गऱ्यौँ। अदालत पर्खिन, अदालत पर्खिँदाखेरि फेरि गगनजीले प्राप्त गर्नुभयो। गगनजीले प्राप्त गरेपछि के हो भने फेरि लिडरहरूले त्यसलाई चाहिँ अब गगनले चाहिँ मिलाउनु पऱ्यो, तिमी नै सभापति हो भन्ने कुरा चाहिँ के भन्छ नि प्रदीपजीले के भन्नुभयो भने पूर्णदा दादाले भेट्नु गएको होइन, गगनजी चाहिँ सभापतिले कुरा गर्नु पऱ्यो भने तिमीले कुरा गरेर हुन्छ र भन्नुभयो भने त सभापति मानेको भयो नि एकातिर। त्यस कारणले गर्दाखेरि उहाँले कुरा गर्ने कुरामा त्यतिखेर चुकेर लिङ्गरिङ गर्दै गर्दै गर्दै पेल्दै पेल्दै लगेर म सबैलाई पेल्छु, पेलेर सक्छु, टेनम्यान चोकमा के भन्छ नि त्यो उसले सत्ताले पेले जस्तो म पेल्छु भन्ने सोच्नु हो। पछि आएर के भन्छ नि अब निशा पाइसकेपछि उहाँलाई फेरि के भन्छ नि भयो, अब त्यो गोल्डेन अपर्च्युनिटी गुमाइसकेपछि अब निशाले के गरिदियो भने तपाईँलाई चाहिँ अर्को पक्षलाई पनि टाउको उठाउने, शिर उठाउने ठाउँ दियो। किन दियो भने निर्वाचन आयोगले गरेको के भन्छ नि गरेको निर्णयमा मात्रै आइपुग्यो, अब अदालतमा अदालतले गरेको फैसला चाहिँ कहाँ आइपुग्यो, निर्वाचन आयोगले गरेको निर्णयमा आइपुग्यो। अब निर्वाचन आयोगले गरेको निर्णय चाहिँ त्रुटि के हो भन्ने कुरामा पुगिसकेपछि अब त्यहाँ पुग्यो। त्यसले गर्दाखेरि अब त्यहाँ आइसकेपछि त अहिले के देखियो भने निर्वाचन आयोगको चित्त नबुझेर सर्वोच्चमा गइसकेपछि त्यो फैसला नआउन्जेलसम्म त काङ्ग्रेस त 14 महाधिवेशनको काङ्ग्रेस र विशेष महाधिवेशनमा निर्वाचन दियो काङ्ग्रेस त एकै ठाउँमा एउटै भयो।
1: गगनजीले एकताको सुनौलो अवसर गुमाउनु हो भन्नुको अर्थ अब गगनजीले चाँदामा पनि शेरबहादुर देउवा समूह गगनसँग आउँदैनन् भन्न खोज्नु भएको त होइन नि?
0: गगनसँग आउँदैनन् त भन्न खोजेको होइन, गगनले नै के भन्छ नि त्यो चाहिँ हिजो गगनजी उठेर थियो भने अब अहिले गगनजीले झुकेर गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
1: अगर सभापतिमा झुक्नु पर्छ,
0: लिडरहरूसँग संवाद त गर्नु पर्यो नि, संवाद बिना त के हुन्छ नि हिजो संसदमा कागज बोकी बोकी प्रमाण छ कि प्रमाण छ भनेर रवि लामिछानेलाई गाली गर्नुभएको नि गगनजीले गर्नुभएको नि। अहिले के भन्छ नि कतिखेर फोन आउँछ रविजी गएर कुदेर जाउँ भनेर बसिरहनु भएको छ नि, फोन आउने बित्तिकै सबभन्दा पहिले उहीँ पुग्नुहुन्छ होइन र अरू पार्टीकालाई के गर्नुभयो भने चितवन जानु हुँदैन भन्नुभयो अनि सबैलाई नजान दिएर अनि आफू मात्रै चितवन जानुभयो होइन महाधिवेशनमा त्यस पछाडि।
1: तर अहिले पनि गगनले बोलेका कुराले त
0: सुन्नु न
1: तपाईँहरूलाई पनि जोगायो कि
0: होइन? यस्तो कुरा हुन्छ, बोलेको कुराले कसरी जोगाउँछ? आफू नाङ्गै गएको छ, अरूलाई लुगा लगाउने के भने लुगा लगाउने प्रवचन दिन्छ होइन, एकदम राम्रो लुगा लगाउनुपर्छ, नुहाइधुवाइ गर्नुपर्छ भने चाहिँ आफू चाहिँ नाङ्गै हिलै मैले गएको छ।
1: राजनीतिक रूपमा गगनजी नाङ्गो हुनु
0: सुन न, राजनीतिक रूपमा त अनि आफ्नै पार्टी छैन, अर्काको पार्टीलाई के भने आफ्नै पार्टीको टुङ्गो भएको छैन, धोबी पटकन के भन्छ नि हारेर गइएको छ होइन, अनि अरूलाई तपाईँले के भन्छ के दिनुहुन्छ भने प्रवचन दिनुहुन्छ, अनि जमिन यो जमिन कहाँ हो भन्नुहुन्छ, यो जमिनमा यो शहीदहरू भएकोले गर्दा तपाईँले चाहिँ यहाँ बोल्न पाउनुभएको छ भनेको छ, अनि तिनै मानिसहरू शहीद भएको पार्टीमा तिनै अग्रजहरू जेल गइदिएको कारणले डेमोक्रेसी आएर पार्टी सभापति उठ्ने र विशेष महाधिवेशन गरेर पार्टी सभापति बने भन्ने हैसियत राखेर त्यहाँ पुग्नुभएको छ भने उहाँले अग्रजहरूलाई सम्मान गर्नुभयो त, उहाँले उनीहरूबाट आफूलाई सम्मान गर मेरो पार्टीको योगदान हो भन्दै गर्दा अग्रजहरूलाई सम्मान गर्नुभयो र अग्रजलाई त के गर्नुभयो भने गाली गरेर 22 गतेसम्म बुढाल कण्ठमा रातिसम्म मिटिङ, 23 गते फरक, 24 गते रगत आएपछि रगत गनाएन गगनजीलाई, त्यो रगत गनाएर उहाँहरूले के गर्नु गनाए नि होइन, जति पनि अहिले उहाँले चाहिँ उहाँको विचारसँग उहाँले जुन अहिले पोख्दै हुनुहुन्छ छिनमे छिन रङ दिनमे तिन रङ गर्नुहुन्छ गर्न त बिहानको दिउँसोको बेलुकाको कुरा तपाईँले बाटोमा भेट्नु जुन चिड दिनुभयो उहाँले त्यही भनिदिनुहुन्छ, अर्कोले भेटो के भन्छ उहाँलाई विश्वास लागेको मान्छे चिड दियो यत्रो त गल्ती भयो नि यो बोल भन्यो भने त्यही बोलिदिनुहुन्छ होइन, विचारमा त अडान भएन, उहाँले के गर्नुभयो भने त्यही जेन्जी आन्दोलनकै बेलामा पनि अब के अरे प्रत्यक्ष प्रधानमन्त्री हुनुपर्छ भन्नुभयो, अलि अगाडि प्रत्यक्ष लेख्नु पनि भएको थियो पहिले नै पनि, त्यस पछाडि फेरि अलिकति गएर बालनले चाहिँ होइन प्रत्यक्ष चाहिँ ब्याक हुने बित्तिकै उहाँ पनि ब्याक हुनुभयो, अलि पछाडि त पार्टीसँग गएर होइन त मैले लय लयमा बोलेको रहेछु त्यतिखेर अल्लाह रहेछु पनि भनिदिनु भयो, विचार त विचार हो नि एउटा कुरा। दोस्रो कुरा के भने अगर ओली सरकार

0: को कारणले ओली सरकारको कारणले चाहिँ यो अहिलेको अवस्था सिर्जना भएको भने ओली सरकारलाई चलाउने संयन्त्रमा को थियो?
1: संयन्त्रको एकजना सदस्य गगन थापा पनि हुनुहुन्थ्यो क्यारा, होइन?
0: फेल को भयो?
1: काङ्ग्रेस पनि भयो, गगनलाई मात्र किन जिम्मा?
0: होइन, फेल को भयो? काङ्ग्रेस त भयो,
1: फेल तपाईँ पनि हुनु
0: हो त? फेल हामीलाई फेल कसले बनायो? संयन्त्रमा बस्नेले हो नि त. आज एमालेमा तपाईँले गर्दाखेरि हामी फेल भयौँ भनेर एमालेका मान्छेले केपीओलीलाई भन्दै गर्दा हामीले तपाईँले गर्दाखेरि फेल होइन, शेरबहादुर देवा फेल भयो भनेर गगनजीहरूले फेरेको होइन त. शेरबहादुर देवा फेल भयो भन्दाखेरि गगनजी फेल हुनुभयो भने
1: जो आफै संयन्त्रमा
0: संयन्त्रमा होइन. मैले यति नै कुरा के भने डाक्टर शेखर कोइरालाले रमेश लेखकलाई सार्वजनिक कार्यक्रमबाट र व्यक्तिगत फोन गरे पनि तपाईँ राजीनामा दिनुहोस्, छानबिन गराउँछौँ, फेरि तपाईँ के हुन्छ आउन पनि सक्नुहुन्छ भन्दाखेरि तपाईँ राजीनामा दिनु पर्दैन भनेर एउटा के हुन्छ भने घिउ थप्ने काम र राजीनामा दिनु नलगाउने गगनजी होइन, मायने राख्ने भए सक्नुहुन्छ? त्यो एउटा कारण पनि थियो भन्ने त छ नि अहिले, होइन? त्यो नेगेटिभ क्रिएट हुँदै हुँदै गयो नि बाढीको कुरामा के रमेश लेखक र केपी ओली मात्रै फेल भएको हो र? काठमाडौँ आएको बाढीमा सरकार सञ्चालन गर्ने संयन्त्र कहाँ थियो? किन बोल्न सकेन? किन लगाउन सकेन? त्यस कारणले गर्दाखेरि के हो भने यो, अनि अर्को कुरा, महामन्त्री हुनुहुन्छ के अरे प्रदीपजी, क्याबिनेटमा हुनुहुन्थ्यो होइन, क्याबिनेटमा हुनुहुन्थ्यो नि,
1: हुनुहुन्थ्यो.
0: रामनाथ अधिकारीले राजीनामा दिनुभयो, उहाँले दिनुभयो 23 गते, 24 गते उहाँ त मोटरसाइकलमा चढेर भागेको हो नि, होइन? मोटरसाइकलमा चढेर भाग्नुभएको हो नि के अरे क्वार्टरबाट. नैतिकताको कुरा गर्नुहुन्छ अनि अरूलाई भ्रष्ट देख्नुहुन्छ? अगर त्यो सरकार भ्रष्ट थियो भने त्यो क्याबिनेटमा बस्ने मान्छेहरू शुद्ध कसरी थिए? किन कुरा उठाउन सकेनन्? होइन, सामाजिक सञ्जाल बन्द गर्दा यो खोल्नुपर्छ, यो नखोल्ने भने म यो मन्त्रीबाट राजीनामा दिन्छु, म बस्दिनँ क्याबिनेटमा भन्न सके त. पर्सिपल्ट चाहिँ के भन्छ, रातारात एकदम गल्ती गर्यो उसले भन्ने, त्यो मिटिङमा किन कुरा उठेन? के कारणले, के लोभले, के लालचले? त्यस कारणले गर्दा आज हामी यहाँ जहाँ छौँ त्यसको कारक नेरेटिभ क्रिएट गर्नेहरू को हुन्,
1: को हुन्
0: भन्ने कुराको के भन्छ हामीले, उहाँहरू नै हो.
1: गगनजीहरूले
0: त आजभन्दा 15 वर्ष अगाडिदेखि नै के भन्छ तपाईँलाई चाहिँ, होइन यो के अरे अगाडिका बुढाखाडा, यो चाहिँ हामीले पहिले 46 सालमा भाषण गर्थ्यौँ, के भन्थ्यौँ भने कम्युनिस्ट हुँदैन, कम्युनिस्ट भयो भने बुढाबुढीलाई मार्छ, बुढा काम नलाग्ने बुढाबुढीलाई खतम गर्छ भन्थ्यौँ, होइन? त्यो भन्थ्यौँ
1: हामीले
0: भाषण गर्थ्यौँ नि, बुढाबुढीहरूको विरुद्धमा हो, बुढाबुढीहरूको बिरामी हो, बुढाबुढीहरूलाई देख्न सक्दैन, काम गर्ने मान्छेलाई मात्रै गर्छ, त्यस कारणले कम्युनिस्टहरू भनेको बुढाबुढी विरोधी हुन् भन्थ्यौँ हामीले. त्यस्तो चाहिँ कम्युनिस्टले के गर्दा थाहा छ तपाईँलाई? 51 सालमा हुने विरुद्धवादता दियो, त्यसलाई ऊ दिएको हो, तपाईँलाई के भन्छ काउन्टर दिएको हो, यो यथार्थ हो, होइन? उनीहरूले के गरे, भैँसी दिन्छौँ, जग्गा दिन्छौँ, सुन दिन्छौँ भनेर भोट मागे. हामीले तपाईँहरूलाई चाहिँ के भन्छ भने यो गर्दैन है भनेथ्यौँ, काउन्टर दियो, भैँसी सुन जग्गा चाहिँ दिएन, होइन? हामीले के भन्छ राख्यो, के भन्छ अरे एट्याकलाई चाहिँ डिफेन्स मात्रै गर्यो. त्यस कारणले गर्दाखेरि के हो भने बुढा अब कहाँ देखियो भने ठ्याक्कै त्यो चरित्र चाहिँ गगनजी, बुढाखाडा सबै हट्नुपर्छ, बुढाखाडा देख्यो उसले. भ्रान्तिमा, विचारमा, साहित्यमा उमेर, तिग्रा, छाती, होइन, शारीरिक अशक्तहरूले डिटरमाइन्ड राख्दैन, डिटरमाइन्ड गर्दैन, त्यो मापन होइन, त्यो चाहिँ के भने डेडिकेसन,
1: विचार,
0: होइन, विचारको डेडिकेसन. अनि ट्रम्प त बुढै छ नि, होइन, घरिघरि लड्छ पनि, होइन, छेउमा सुत्यो भने उठाउने पनि राखेर छ, होइन? अहिले हामीले पढ्दै गर्दा कि एकजना लेडिजलाई चाहिँ सुत्छ कि भनेर उठाउनु पनि राखेर छ, होइन? अनि त्यो हेर्नुहुन्न त विश्वको कुरा, अमेरिका यस्तो छ भन्दै गर्दा अमेरिकामा त्यस्तो पनि छ भन्ने कुरा हेर्नु पऱ्यो होला नि. अहिले विश्वजीले के लेख्नुभयो, खेलमा रेड कार्ड हुन्छ भन्नुभयो, अनि खेलमा चाहिँ के भन्छ, अनि खेलमा त रोनाल्डिनो फेरि ब्याक भयो, हेर्नुभयो कि हेर्नुभयो, होइन? रोनाल्डिनो ब्याक भयो नि, म फेरि खेल्छु, मलाई यति गोल पुर्याउनु पर्नेछ भनेर फेरि भयो, होइन? त्यस कारणले उहाँहरूमा के हुन्छ भने इमोसनल छ. उहाँहरूले अहिले देख्नुभयो पार्टी चलाएको कुरा गर्नुहुन्छ, पार्टी नै चलाएको कुरा गर्नुहुन्छ. गगनजीसँग पार्टी छ, गगनजीसँग विधान छ, गगनजीसँग के हुन्छ भने पार्टी चलाउने चाहिँ क्षमता कहाँ देखिएन भने उहाँले त विभाग गठन गर्न सक्नु भएन. विभाग कसले बनायो? नीति तथा प्रतिष्ठान भनेर उपसभापतिको नेतृत्वमा जे हुन्छ एउटा तालिम दिने, गोष्ठी गर्ने र के भन्छ भने काङ्ग्रेसको विचारलाई चाहिँ क्रिएट गर्ने जुन छ त्यतातिर जाँदाखेरि के गर्नु उहाँले भने विश्वप्रकाश शर्माले चाहिँ नीति तथा प्रतिष्ठान बनाउनु. नीति तथा प्रतिष्ठानमा कसले हाल्नुभयो? वर्तमान राष्ट्रपाको के भन्छ भने संसदको समानुपातिक लिस्टमा भएको मान्छे पनि त्यहाँ हुनुहुन्छ. अनि भएभरका कता कता के भन्छ भने कलाकारिता गर्ने मान्छेहरू राख्नु भएको छ विचारभन्दा पनि. त्यति मात्र होइन, एउटा मान्छे मात्रै छुट्याएको छ त्यहाँ, उहाँको ऐनाको डाइरेक्टर अमन प्रताप होइन. संसदमा थो तेरो देश चलो हेरे म भन्ने मान्छे होइन मात्रै छुटेको छ नि. उहाँलाई राख्नुपर्थ्यो किन उहाँ डाइरेक्टर हो नि त उहाँको त होइन. त्यस कारणले गर्दाखेरि उहाँहरूले पार्टीलाई के गर्नुभयो, पार्टी चाहिँ मजाकमा अहिले कमेडी दरबार जुन चल्दैछ नि तपाईँले टिके टिभी सिभी युट्युबमा हेर्नुहुन्छ नि, उहाँले पार्टी अफिसलाई कमेडी दरबारको रूपमा, पार्टीलाई चाहिँ एउटा के भन्छ तपाईँलाई टिकटक सुटिङ स्पोर्टको रूपमा प्रयोग गर्दै हुनुहुन्छ. पार्टीका के भन्छ भएका के हाम्रा क्रियाशीलमा हामीले तिरेको पैसाको के भन्छ भने मजाक उडाउनु भएको छ, त्यसलाई त्यसको फुर्माइस गर्ने ठाउँ बनाउनु भएको छ. त्यहाँभन्दा बाहिर बाहिर उहाँहरूले त गरेको अर्को कुरा केही देखिँदैन.
1: कार्कीजी, अब काङ्ग्रेसमा यो ढङ्गको कलह, यो ढङ्गको विवाद र फुटको यो ढङ्गको चरम उत्कर्ष के कारण आयो? विवाद के हो, वैचारिकता हो कि अरू छुट्टै केही
0: होइन? वैचारिकता पनि हो. अब वैचारिकता कहाँ हो भने तपाईँहरूले देख्नुभयो भने गगनजीको टिम हुन त डाक्टर शेखर कोइराला, आर्जु देउबा, गगनजी सबैले के भन्छ सिँगार पेटार गरेर एकदम राम्रो अनुहार ल्याएर ल्याएको के भन्छ अर्थ चाहिँ अर्थतन्त्र पुरै बदलिदिन्छ र के भन्छ भने देश नै बदल्ने चाहिँ के भन्छ आर्थिक नीति ल्याउँछ भन्ने सोडी उहाँले. उहाँले के गर्नुभयो भने एकचोटि गगनजीलाई चाहिँ केमा चाहिँ ऊ गर्नुभयो भने गगनजी प्रधानमन्त्री हुनुपर्छ भनेर फेरि लबिङ चाहिँ उहाँले गर्नुभयो
1: सोडी
0: उहाँहरूले सोडिनजीहरूले. किन भन्दाखेरि उहाँहरूले टोनी ब्लेयरको के भन्छ टोनी ब्लेयरको समाजवाद उन्मुख लोकतन्त्र भन्ने कुरालाई उहाँहरूले बढी प्रिफेयर गर्नुभयो हेर्नु है. अनि गगनजीले 14 महाधिवेशनमा पनि त्यो कुरा लेख्नु भएको छ, समाजवाद उन्मुख लोकतन्त्रमा जानुपर्छ लेख्नु भएको छ. उहाँहरूले बिपी विचारलाई फ्याँक्नुपर्छ, पुरानो भयो बिपी बुढो भयो भन्ने हो क्या उहाँको. त्यस कारणले विचारको हिसाबले पनि हामी फरक छौँ भनेर तपाईँलाई खोज्दैछु है म. उहाँहरूले त्यो समाजवाद उन्मुख लोकतन्त्र भनेको चाहिँ के थियो भने पुँजीपतिहरूसँग चाहिँ के भन्छ लेबर पार्टीले चाहिँ एकदम कमजोर भयो. अब तिनीहरूलाई पनि पुँजीपति बनाउने र पुँजीपतिहरूको पनि संरक्षण गर्ने विचार ल्याएपछि जितिन्छ भनेर टोनी ब्लेयरले चाहिँ उमेर पनि फेरि ठ्याक्कै मिल्छ है, उमेर पनि 57 वर्षसम्म उनी भयो भने छ नि होइन. अनि म 55 वर्षसम्म मात्रै गर्छु भन्ने, म 55 वर्षसम्म मात्रै राजनीति गर्छु भन्ने ठ्याक्कै कर्मचारीको के भन्छ नि तपाईँलाई उसमा जाने होइन 55-30 यस्तै के हो. त्यस कारणले गर्दाखेरि तपाईँले कहाँ देख्नुभयो भने उहाँहरूको चाहिँ टोनी ब्लेयरको के भन्छ भने पथ देखिन्छ भने बिपी वा बिपीको प्रजातान्त्रिक समाजवाद छोडेर टोनी ब्लेयरको समाजवाद उन्मुख डेमोक्रेसी होइन लोकतन्त्र भन्ने कुरा उहाँहरूले चाहिँ ल्याउनुभयो, जुन कुराको अहिलेको के भन्छ पिक्चर बजेटले देखाउँछ. अनि त्यो कुरा कहाँ पास भयो तपाईँलाई भन्नुहुन्छ भने राष्ट्रसभाको महाधिवेशनमा स्वर्णिमजीहरूले समाजवाद उन्मुख लोकतन्त्र पास गर्नुभयो होइन, पास गर्नुभयो नि
1: गर्नुभयो.
0: त्यो कुरामा त के अरे गगनजीको के भन्छ थिङ्क ट्याङ्कमा पर्ने गेजाजीहरूले त्यसको वकालत गरिरहनुहुन्थ्यो होइन. गेजाजी लगायत धेरैको नाम नभनौँ यहाँ समाजवाद उन्मुख लोकतन्त्र गर्नुभएको होइन, उहाँहरूले सेमिनार गर्नुभएको होइन, कहाँ कहाँको ल्याएर गर्नुभयो त्यो कुरा त सबैलाई छर्लङ्गै छ नि तपाईँहरूलाई पनि, तपाईँहरूलाई पनि थाहा छ त्यसको गन्ध स्मेल तपाईँलाई नआउने कुरा त भएन, परैबाट आउँछ तपाईँलाई स्मेल. त्यस कारणले वैचारिक रूपमा पनि उहाँहरूले के गर्नुभयो, व्यावहारिक रूपमा पनि फरक ढङ्गले हिँड्न खोजिरहनु भएको छ. वैचारिक रूपले पनि बिपी वादलाई चाहिँ तिलाञ्जली दिनुहुन्छ. मैले हामीले बिपी चाहिँ अमर रहन् बिपी महामानव हुन् भन्यो होइन, तपाईँले बासना थापाले हिजो बिपी जयन्तीको दिन दिएको शुभकामना र उहाँले दिएकोमा फरक छ नि। उहाँले ट्विटरमा त बिपी के भन्छ भने लाई श्रद्धा सुमन दिनुभयो, बासना थापाले जन्मोत्सवको शुभकामना दिनुभयो, जन्मोत्सवमा त शुभकामना हुन्छ नि होइन। उहाँले भ्याउनुहुन्न क्या, भ्याउनुहुन्न, अनि तपाईँले जे लेखेर दियो त्यही भनिदिने हो। त्यस कारणले गर्दाखेरि विचारमा पनि उहाँ के हो फरक छ। त्यस कारणले यसलाई के भन्छ भने हामी चाहिँ व्यवहारमा या पदमा या के भन्छ शक्ति सङ्घर्षमा मात्रै नभएर वैचारिकमा पनि उहाँलाई चाहिँ कुनै पार्लरमा लगेर बुद्धि व्यवसायीहरूले होइन यहाँ केही बौद्धिक
1: गगनको विचारसँग फेरि एकाकार भएर काङ्ग्रेसलाई एउटै बनाउन सक्नुहुन्छ त भने
0: बिपी विचारलाई मानेर आउनेहरू, बिपी विचारलाई चाहिँ मानेर आउनेहरू त लाई त हामीले जहिले स्वागत गरेकै छौँ नि। यो बिपी विचारलाई मानेर आउने
1: गगनजीले त आफ्नो छुट्टै विचार बनाइसक्नु हो भन्दै हुनुहुन्छ।
0: उहाँले होइन होइन उहाँले बनाउनु
1: बिपी विचार
0: सुन्नु न के रविजीको र बालनजीकै के भन्छ नि फरक फरक थियो नि होइन पाटो। अलिक अगाडि त के भन्छ नि यफ यफ यफ यफ भनेकासँग पनि एकता भयो नि होइन, एकता मात्र होइन यस्तो राम्रो के हुन्छ भने साइनो गाठो गठ्यो नि होइन। त्यस कारणले गर्दाखेरि के हुन्छ भने म चाहिँ काङ्ग्रेसकै विचारसँग सहमत छु, बिपीकै विचार नै मैले मान्छु भन्न त पाइन्छ नि। परिवर्तन हुन त धेरै बेर लाग्दो रहेछ,
1: यो स्थितिमा पुग्नु
0: परिवर्तन हुनलाई धेरै बेर लाग्दैन नि होइन।
1: तपाईँहरू यो स्थितिमा पुग्नु भएछ कि अब गगनलाई हामीले ल्याउने कि नल्याउने, एकीकरणमा गगनलाई ठाउँ दिने कि नदिने
0: होइन, यस्तो पनि होइन। नेपाली काङ्ग्रेस चाहिँ एउटा के हुन्छ भने यो मन्दिर जस्तो, पशुपतिनाथको मन्दिर जस्तो हो। यसमा चाहिँ त्यो के अरे बाहिरभित्र त को कुन कुन धर्मको जान्छन् बाहिर ढोगेर हिँड्छन् त्यो उसले म यो धर्मको भनेर या के भन्छ त्यो साइन नगरुन्जेलसम्म त्यो ऊ नगरुन्जेलसम्म त्यो हुन्न। त्यस कारणले गर्दाखेरि यहाँ कसलाई ल्याउने कसलाई निकाल्ने भन्ने कुरा काङ्ग्रेसमा हुँदैन। काङ्ग्रेस प्रजातान्त्रिक पार्टी हो, यहाँ कसलाई निकाल्ने कसैलाई ल्याउने भन्ने भन्दा पनि जो आउँछन् जो त्यसमा समाहित हुन्छ
1: त्यो
0: आफ्नो हुन्छ।
1: तपाईँ त विशेष महाधिवेशनको पक्षधर नेता पनि हो नि, विशेष महाधिवेशनमा गएर बडो गर्वका साथ अनि अहिले त्यही विशेष महाधिवेशनको खिलाफमा हुनुहुन्छ कि
0: डाक्टर शेखर कोइरालाको महामन्त्री नै गगनजी हो नि
1: हो।
0: अनि शेखरै कोइरालालाई के हुन्छ भने डाङ्ग ढाडमा हालेर निस्किनु पनि होइन। अनि सिटोला कृष्णप्रसाद सिटोलाले चाहिँ होइन महामन्त्री उठा कृष्णप्रसाद सिटोला टिममा हुनुहुन्थ्यो नि होइन र प्रदीपजीलाई मन्त्रीसम्म बनाउँदासम्म टिकट दिँदा र महामन्त्री उठाउँदा त सिटोलाले उठाउनु भएको नि होइन र हो नि
1: हो।
0: यसमा कुनै उ छ र शेरबहादुर देवाको टिमबाट उठ्नुभएको नि महामन्त्री होइन, टिकट पनि लिनुभएको, टिकट लिएर जितिसकेपछि त गगनजीलाई भोट हाल्न जानुभयो नि प्रदीपजी होइन। यो एउटा पाटो हो, प्रकाशमान सिंहको टिमबाट उठ्नुभएको होइन विश्व प्रकाशजी, यो टिम हो। तर विशेष महाधिवेशन चाहिँ टिमको कुरा, टिमैलाई लात्तले हान्नेहरूले हाम्रो नैतिकतामा प्रश्न उठाउन सक्दैनन् एउटा। दोस्रो विशेष महाधिवेशन चाहिँ के हो भने डाक्टर शेखर कोइरालासँगै हामीले पनि कुरा उठायौँ, नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुनुपर्छ। अहिले शेरबहादुर दाईले पनि विशेष महाधिवेशन त मै पनि गरिदिन्थेँ शनाखत गराएर भन्ने कुरा त उहाँले गरिरहनु भएको छ। विशेष महाधिवेशन गरेर मैले बोलेको पनि के हो भने मैले कसैलाई भगवान् बनाएन, यो एजेन्डा चाहिँ डाक्टर शेखर कोइरालाले उठाउनु भएको थियो र त्यो एजेन्डामा के भन्छ म पनि थिएँ। शेखर दाई आउनु भएन,
1: प्रतिनिधित्व भएर म आएको छु भन्नुभयो,
0: शेखर दाई आउनु भएन तर म आएको छु भनेछु, म त्यो विचारलाई बोकेर आएको छु, शेखर कोइरालाको विचारलाई बोकेर आएको छु भने त्यो विचार चाहिँ के थियो भने विशेष महाधिवेशनको विचार त उहाँले निकाल्नु भएको थियो। तर उहाँको कुरा के थियो भने केन्द्रीय समितिबाट पास गराएर गरौँ भन्ने थियो। त्यहाँ चाहिँ के हो भने अब त्यहाँ धेरै कुराहरूले छट्टाइ पट्टाइ धेरै भयो, कोही शनाखत गर्दा फुट्छ भन्ने, कोही के गर्दा फुट्छ भन्ने भयो, त्यसले गर्दा शनाखत गराएनन्। विशेष महाधिवेशन गइसकेपछि हामीले के भने नेट चाहिँ यो तर विशेष महाधिवेशनले चाहिँ यहाँ नआउनेलाई पनि समेट्नु पर्छ भनेर बोलेको छु, कसैको आँखा छ कसैको कान छ, आँखा छ भने त्यतिखेर निस्क्यो पत्रिका पढ्नु पऱ्यो, कान छ भने त्यतिखेर निस्क्यो सुन्नु पऱ्यो, आँखा र कान दुइटै छ भने त्यतिखेरको युट्युब हेर्नु पऱ्यो, होइन अन्धभक्तहरूले अन्ध अरिङ्गालहरूले होइन त्यो हेर्नु पर्यो, त्यो हेरिसकेपछि थाहा हुन्छ। त्यस कारण त्यहाँ मैले के भन्छु त्यो यहाँ नआउनेहरूलाई समेत यसले ल्याउनु पर्छ भनेको छु। त्यो नल्याएपछि
1: पार्टी चाहिँ अहिले तपाईँको असन्तुष्टि के,
0: पार्टीका सिनियरहरूलाई अग्रजहरूलाई धकेल्ने, पार्टीबाट निकाल्ने, तिमीलाई पार्टीमा आउनु हुँदैन भन्ने संस्कार काङ्ग्रेसको होइन। त्यो संस्कार चाहिँ गगनजीमा रहेन, त्यस कारणले गगनजी झुक्नुपर्छ, गगनजी त्यसलाई ल्याउनुहोस् भन्ने कुरामा हो। त्यो नल्याउँदाखेरि के हो भने उहाँसँग वैचारिक रूपमा मिलेन, व्यक्तिसँग त नमिल्न सक्छ नि वैचारिक रूपमा।
1: अब अहिले गगनजीहरू चाहिँ शेखरलाई मात्रै भए पनि आफूतिर तान्ने, भएन भने पूर्णबहादुर अथवा शेखर केही दुई चारजना नेताहरूलाई मात्रै आफूतिर ल्याउने प्रयासमा पनि हुनुहुन्छ भन्ने खबरहरू गाइँगुइँ छन्। शेखर पूर्णबहादुर लगायतका केही नेता आउने र शेरबहादुर देउवा छोडिने भयो भने केही बिग्रिन्छ कि ठिकै हुन्छ?
0: त्यो अपरिपक्व र अपुरो हुन्छ, त्यो अपरिपक्व पनि हुन्छ र अपुरो पनि हुन्छ। त्यसैले त यिनीहरू के हुन्छ भने तपाईँलाई संस्कारी भन्दा इमोसनल छन् भनेको मैले, परिपक्व भन्दा होइन अपरिपक्व छन् भन्न किन खोजेको भने त्यो अपरिपक्व हुन्छ। त्यस कारणले गर्दाखेरि के हो हामीले बुझ्नुपर्ने कुरा के छ भने समूह या तपाईँलाई के भन्छ भने संस्कार फरक कुरा हो। अहिलेको नेपाली काङ्ग्रेस चाहिँ तपाईँलाई शेरबहादुर देउवालाई बाहिर राखेर होइन चाहिँ म दुईजना तिनजना मात्रै ल्याउँछु भनेर अस्ति लगिसक्नुभयो त उहाँले। शेखर कोइरालाको पक्षको पनि कति 6-7 जना होइन, अनि पूर्णबहादुर पक्षको पनि 10-12 जना लगेर 19 जना त बनाउनु भएको छ त, पुगे नि त, पुगला नि त,
1: टाउकै चाहियो नि,
0: अझै 2-4 जना ल्याउ भइगयो नि, पुऱ्याए भयो नि त। मान्छेलाई के भन्छ भने घर जलाएर होइन, यो यो यो यसबाट पनि अलिक चेतना खुल्नु पऱ्यो क्या, घर जलाएर नाङ्गे झार बनाएर घाइते बनाएर खेद्दा पनि के भन्छ मान्छे बाँचो भने त फेरि आउँदो रहेछ नि होइन, आउँदो रहेछ नि त। अनि शेखर कोइरालासँग भएको 10-15 जना मान्छे लगेर, पूर्णबहादुरसँग भएको 10-15 जनासँग लगेर, शेरबहादुरलाई के भन्छसँग भएको 2-4 जना मान्छे लगेर चाहिँ परिपूर्ण हुन्न भन्ने कुरा चेतना त्यहाँबाट पनि खुल्नु पऱ्यो नि, खुल्नु पऱ्यो नि, रिभाइभ हुन्छ हरेक कुराको है।
1: कारण यो भनिदिनुहोस् कि शेखर र पूर्णबहादुरहरूले शेरबहादुर देउवालाई छोडेर गगनलाई साथ दिन जाँदैनन् भन्न सक्नुहुन्छ?
0: मलाई त्यतिसम्म गर्नुहुन्छ भने लाग्दैन, किनभने उहाँलाई स्मरण हुनुपर्छ।
1: तर काङ्ग्रेसको राजनीति हो
0: होइन, उहाँलाई स्मरण हुनुपर्छ। गिरिजाबाबुसँग चाहिँ सुशील दाईहरूले खुमाजुर र विजय गजारहरूलाई मात्रै ल्याउँ, पार्टी चाहिँ के भन्छ भने यो गरौँ भनेर भन्दा उहाँहरू नै हो के अरे पूर्णबहादुर दाई सबभन्दा बढी चाहिँ शेरबहादुरसहित लिनुपर्छ भनेर कुरा राख्ने, गिरिजाबाबुलाई प्रेसर दिने, सल्लाह दिने, शेखर दाईहरू त्यसको साक्षी हो। त्यस कारणले गर्दाखेरि हिजो पनि 2 पार्टी हुँदा त लिनुपर्छ भन्यो भने अहिले चाहिँ के भने शेरबहादुरलाई छोडेर अर्कालाई छोडेर या उतापट्टिबाट गगनजीलाई छोडौँ, भोलि एउटा परिस्थिति भयो गगनलाई छोडेर होइन प्रदीप गुरुहरूलाई लिउँ, अहिले छ नि त, छन् नि त गुरुजीहरू पनि कुरा त कता कता गर्दैछन् नि, ए गुरुजीहरूलाई लिएपछि भइहाल्छ, गगनजीलाई छोड्नुपर्छ भन्ने हो परिस्थिति अर्को भयो। निसाले के भन्छ भने अदालतको मुद्दा उल्ट्यो, उल्टिसकेपछि चाहिँ होइन गगनलाई चाहिँ घुक्राइराख्ने अनि अरूलाई चेल्ने भने पनि त्यतिखेर पनि पार्टी एकता हुँदैन, त्यतिखेर पनि गगन पनि चाहियो। किन चाहियो भने त्यो समग्रतामा गयो भने त्यसबाट कम्पिटिसन गर न, लड न, भिडौँ न एकै ठाउँमा, एकै ठाउँमा भिड्न किन डराएको हो?
1: नेपाली काङ्ग्रेसका लागि त्यो समयमा शेरबहादुर देउवा अपरिहार्य किन?
0: शेरबहादुर देउवा अपरिहार्य होइन, 14 महाधिवेशनको नियमित के भन्छ तपाईँलाई अधिवेशनबाट भएको सभापति जसले चाहिँ त्यो संरचना छँदैछ भनेर आफूलाई क्लेम गरिरहेको छ, जुन मुद्दा अदालतमा पनि छ र त्यो राजनीतिक रूपमा पनि छ, स्थापित भइसकेको छ। त्यस कारणले गर्दाखेरि त्यसलाई चाहिँ समग्रताको कुरालाई, समग्रता र
1: काङ्ग्रेसको वैधानिकताको,
0: वैधानिकता मात्र होइन काङ्ग्रेसको चाहिँ के भन्छ भने समग्रताको लागि, सग्लो काङ्ग्रेस भन्ने सन्देश दिनका लागि र काङ्ग्रेसको तलसम्मको के भन्छ भने तपाईँलाई असन्तुष्टिलाई सम्बोधन गर्नका लागि।
1: अहिले चाहिँ गगनले शेरबहादुरलाई भेट नदिने, शेरबहादुरले गगनलाई भेट नदिने यो ढङ्गको त्यो हट पनि चलिराखेको छ, अहङ्कार चलिराखेको छ भन्छन्। भेड चाहिँ कसले नदिएको?
0: ठाकुरजी, यो के भने मिडिया मेनिपुलेसन गरेर होइन, त्यहाँ गरेर चाहिँ आफूलाई के भन्छ भने सधैँभरि चर्चामा राखिराख्नका लागि ल्याएको एउटा इस्यु हो भन्ने लाग्छ मलाई। यो काङ्ग्रेसमा हिजो के भने दाङमा चाहिँ शेरबहादुर दाई र गगनजी बस्दा जतिखेर के भन्छ गिर्जाऊहरूको विरोध गर्न गगनजीले लाग्नु भएको थियो, त्यतिखेर दाइ तपाईँको त छोरा त मै त हो नि भन्ने, अनि शेरबहादुरले पनि छोरा तै त हो नि, राजनीति गर्न तैँले त हो नि भन्ने होइन। अनि हिजो चाहिँ के भने यताको सुशील कोइरालाको टिमबाट पनि, शेरबहादुरको टिमबाट पनि दुइटैको के भन्छ सर्वसम्मत पर्ने गगनजी केन्द्रीय सदस्यमा टिकट सधैँ पाइरहने, अनि महामन्त्री भएपछि शेखर कोइरालासँग भन्दा बढी चाहिँ हिमछिम चाहिँ आर्जु भाउजू र के भने शेरबहादुरसँग हिमछिम गरेर ठ्याक्कै के भन्छ संयन्त्रमा समेत पर्ने, अर्को उपसभापति परेनन् होइन, अर्को महामन्त्री परेनन् उही परे नि त, त्यस कारणले गर्दाखेरि त्यो पर्ने सम्बन्धलाई यो मिडियाले भेटाइदिने हो, मिडिया मात्रै भेटिने हो, त्यो भेट्नलाई गाह्रो होला त यहाँ त के
1: हुन्छ
0: सुन्नु न
1: होला। तर शेरबहादुर देउवा चाहिँ गगनसँग यति धेरै दुखी हुनुहुन्छ कि उहाँले गगनलाई भेट्नै नपरोस् भन्ने सोच्नुहुन्छ?
0: उहाँलाई के परेको छ भने मलाई चाहिँ कुटाएको मात्र होइन, मलाई चाहिँ के भन्छ गगनसँग नजिकका मान्छेहरू मलाई मार्न पनि आए भन्ने खालको के भन्छ उहाँलाई चाहिँ त्यो सदमा त्यो फिलिङ्स परेको छ। अरूले भन्दा पनि मलाई विरोधीले विपक्षीहरूले भन्दा पनि त्यहीँभित्रबाट चाहिँ मलाई बढी आक्रमण भयो, त्यो पछाडिको एक्टिभिटी पनि त्यही देखियो सबै कुराले, म प्रति चाहिँ के भन्छ भने त्यो स्वास्थ्य लाभको कामना समेत पनि के भन्छ भने नलेखिने, हामीले छुइन्छ कि जस्तो गर्ने, हामीले छुइँदा हामीलाईसँग हामीलाई देख्दाखेरि चाहिँ के भन्छ उनी चाहिँ सबै थोक सकिन्छ कि जस्तो जुन तरिकाले व्यवहार भयो हामीलाई, त्यस कारणले गर्दा अनि फेरि जो संदिग्ध मान्छे थियो तिनै मान्छेलाई उनले टिकट मात्रै दिएनन्, प्रायोरिटी पनि दिए, त्यस कारणले गर्दाखेरि मलाई चाहिँ अलिक बढी फिल भएको छ भन्ने शेरबहादुर देउवालाई
1: भन्नुहुन्छ। यो कुरा
0: शेरबहादुर देउवालाई परेको छ, अब त्यो कोसँग भन्नुहुन्छ भन्नु न त्यो सेकेन्डरी पार्ट हो, तर त्यो परेको छ, त्यसलाई त्यसलाई गगनजीले के हुन्छ भने क्लियर गर्नलाई सक्नु पनि हुन्थ्यो। अब राजनीतिमा हेर्नुहोस् चाहिँ प्रदीप गिरीको र कोइरालाहरूको, गिरी परिवार र कोइरालाहरूको अलिकति कन्फ्लिक्ट पनि थियो नि, त्यो सर्वत्र सबैलाई थाहा छ, तर पनि सम्बन्ध पनि थियो नि।
1: प्रदीप गिरीले सधैँ एक किसिमको सहानुभूति अथवा सकारात्मक सोच राखे,
0: उनीहरूले पनि सोच राखिरहन्थे नि होइन, कोइरालाहरूले पनि सोच राख्थे,
1: आलोचनात्मक चेत भए पनि काटा काट्थेन,
0: हो आलोचना एकदम खुलेर थियो, तर सम्बन्ध पनि थियो। अहिले चाहिँ के छ भने मैले चाहिँ किन अपरिपक्व भनेको भने त्यो सम्बन्ध राजनीतिक कुरा र अरू कुराकोले गर्दा पनि सम्बन्ध बस्छ नि होइन, त्यो तपाईँलाई नाकाबन्दीको बेलामा पोलिटिकल भन्दा पनि धार्मिक च्यानल प्रयोग गरेर नाकाबन्दीमा संवाद भयो नि होइन, कमल थापाले एउटा धार्मिक च्यानल प्रयोग गर्नुभयो होइन, त्यस कारणले गर्दा कुटनीतिका संवादका सहमतिका धेरैवटा पाटा हुन्छन्। बालेन्द्र रविको के चाहिँ भेट गराउने चाहिँ कसले गरायो, अन्त कुलमानलाई पनि गएर गाडीमा हालेर बोकेर ल्याएर कसले कुरा गरायो,
1: एउटा सूत्र कुनै रह्यो
0: सुदन गुरुङले नि त ढोका थुनेर तपाईँहरू मिलेर निस्किनु भन्यो नि त है, त्यस कारणले गर्दाखेरि सबै के भन्छ भने बाटोहरू राजनीतिमा कहिले पनि बन्द हुँदैनन्। संवादले के गर्छ भने कतिपय असहमतिहरूलाई संवादले चाहिँ
1: अन्त्यमा तपाईँले आफ्ना शुभेच्छुक र काङ्ग्रेसका कार्यकर्ता काङ्ग्रेस शुभेच्छुकलाई पार्टी फुट्ने नफुट्ने फुट्छ या फुट्दैन ट्याक्कै भनिदिनुहोस् त बुझ्ने गरी।
0: हामी कसैको के भन्छ भने उसमा लाग्यौँ भने अहिले चाहिँ पार्टी चाहिँ फुट्यो भने पार्टीको दम्भ र अहङ्कारले अधिवेशनहरू गर्ने, संवाद बेगरको अधिवेशन गर्ने, एउटै हुँदा त संवाद गर्नु पर्थ्यो, ग्रुप मिलाउनु पर्थ्यो भने अहिले त फरक धार भइसक्यो,
1: त्यसलाई एउटै
0: दुईवटा धार देखिसकेपछि त्यसलाई अझ बढी के भन्छ भने संवाद गर्ने सहमतिमा ल्याउने प्रयास गर्नु पर्थ्यो। त्यो नगरिकन गर्दाखेरि धेरै साथीहरूको बलि चढाउँदै हुनुहुन्छ साथीहरूले, धेरै साथीहरूको जो स्थानीय निर्वाचनमा प्रदेश निर्वाचनमा हामी धेरै साथीहरूको बलि चढाउनेतिर जाँदैछौँ, कसैलाई प्रधानमन्त्री बनाउनको लागि होइन, कसैलाई के भन्छ भगवान् बनाएर प्रधानमन्त्री बनाउनु लागि आफ्नै साथीहरूको आफ्नै पार्टीभित्र लागेका साथीहरू जो लेबीतिर लागेका साथीहरू छन् तिनीहरूको चाहिँ बलि चढाउँदैछौँ। त्यो हिसाबले हेर्ने हो भने पार्टी चाहिँ अहिलेको अहिलेको महाधिवेशनको गगनजीहरूको दम्मको हिसाबले हो भने त पार्टी त फुट्ने चरणमा गइसकेको छ, तर मलाई लाग्दैन के हुन्छ त्यही चरणमा उहाँहरू गइरहनुहुन्छ। केही उग्रवादीहरूलाई उहाँले अलिकति कन्ट्रोल गर्नुभयो गगनजीहरूले भने, आफूसँग लागेका आफ्ना सल्लाहकारहरूलाई कन्ट्रोल गर्नुभयो भने उहाँले पार्टीलाई बचाउने बचाउन सक्ने उहाँसँग कोर्टमा बल छ।
1: हजुर, केदार कार्कीज्यू यहाँले आफ्नो व्यस्त समय हामीलाई उपलब्ध गराइदिनु भयो। नेपालको एउटा पुरानो दल, तपाईँको आफ्नै दल नेपाली काङ्ग्रेस भित्रको चरम कलहको अन्तरकथा बुझिने गरी हामीलाई बताइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: हजुर,
1: आदरणीय दर्शकबिन, कार्यक्रम पुनश्चमा आज हामीले नेपाली काङ्ग्रेसका नेता एवं एकजना कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीसँग काङ्ग्रेसभित्रको कलहमाथि केन्द्रित रहेर कुराकानी गऱ्यौँ। यो कुराकानी हेरेर साथ दिनुहुने तपाईँ दर्शकलाई धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छौँ। नमस्कार।

यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

नेपाली जीवन शैलीसँग जोडिएको हाम्रो पात्रो एप, हरेक नेपालीको डिजिटल साथी हाम्रो पात्रो एप। पात्रो तिथि, चाडपर्व, राशिफल, समाचार र धेरै उपयोगी सेवाहरू अब एउटै एपमा। देशमै हुनुहोस् वा विदेशमा, आफ्नो संस्कार र समयसँग सधैँ जोडिरहनुहोस्। आजै डाउनलोड गर्नुहोस् हाम्रो पात्रो एप। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

0: तपाईका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: You are listening Global Online Radio, a real sound of

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, अ रियल साउन्ड अफ लाइफ। नशा ये प्यार।

0: संगीत मनोरंजन नया अनुभूति का साथ
1: दुनिया भरी का श्रोताहरु को रोजाई
0: अब हर एक समय हर एक ठाउँमा
1: तपाईंको आफ्नै डिजिटल साथी।

तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटो कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
1: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
4: संगीत मनोरञ्जन र नयाँ अनुभूतिका साथ
5: दुनिया भरिका श्रोताहरूको रोजाई
4: अब हरेक समय हरेक ठाउँमा
5: तपाईँको आफ्नै डिजिटल साथी

0: दशमी नमस्कार, म ठाकुर बेलवासी। कार्यक्रम पुनश्चमा यहाँलाई हार्दिक स्वागत छ। आजको कार्यक्रममा हामी मुलुकको एउटा पुरानो दल नेपाली काङ्ग्रेसको कलहमाथि केन्द्रित छौँ र कुरालाई आमन्त्रण गरे। हामी सँगै हुनुहुन्छ काङ्ग्रेस नेता केदार। अहिले म जे जति काङ्ग्रेस उहाँहरूलाई के सोध्छु भने हुनुहुन्छ, तपाईँको योगदान कति छ, कति हुँदैछ? तपाईँलाई पनि म त्यही सुन्न मन लाग्यो, काङ्ग्रेस कहिले फुट्छ?
1: काङ्ग्रेस चाहिँ मेरो परिभाषामा भन्नुहुन्छ भने काङ्ग्रेस चाहिँ एउटा इलास्टी हो, यो ओखर होइन। इलास्टी चाहिँ तन्किन्छ, फेरि छोड्दाखेरि त्यहाँनिर फाटै खुम्चिन्छ, होइन। फेरि यो चाहिँ एकदम तपाईँलाई त्यो उखालको इलास्टी हो, के अरे, एकदम नचुडिने चुडियो, चुडी एक एउटा हातले छोड्यो भने अर्को हातमा चाहिँ दुख्ने, होइन, अर्को हातमा चाहिँ मरेर दुख्ने त्यो इलास्टी हो। अब अहिले के भन्छ भने केही साथीहरूले त्यसलाई अलिक बढी तन्काउने तान्ने गर्दै हुनुहुन्छ। त्यसले चाहिँ दुख्ने त खुट्को कुरातिर कहीँ भन्नेतिर नजाउँ,
0: तान्ने हुनुहुन्छ भनेर सोधै भने सान्दर्भिक हुन्छ
1: कि इलास्टिक कतिको के भन्छ भने त्यसलाई तान्नेहरूलाई चाहिँ इलास्टिक तान्नेहरूलाई कतिको लुज गराउनलाई धेरै नतान्ने
0: आफू चाहिँ तान्दै हुन्छ
1: भन्नेतिर लाग्दा हुन्छ। यो तान्ने भन्दा पनि सुरुमा चाहिँ अब यस्तो भयो, हेर्नुहोस्, यो तान्ने भन्दा पनि कस्तो भने सानेपा जिम्मेवार हुनुपर्छ। सानेपा त छोडिदिइसक्यो, सर्लक्क छोडिदिएको नि इलेक्सन अगाडि, सर्लक्क छोडिदिएपछि सानेपा जिम्मेवार हुनुपर्छ, सानेपाले चाहिँ सबैलाई समेट्नुपर्छ भनेर भन्दै गर्दा सानेपासँग जोडिएका मानिसहरू यो दुईवटा अहिले के भन्छ एउटा अतिवादहरूको के भन्छ भने झुन्ड बोकेको दुईवटा समूह छ अहिले। एउटा राष्ट्रपामा छ, होइन, अब त अहिले त राष्ट्रपामा पनि आफै पनि के भन्छ त्यो ठ्याक्कै भयो। अर्को चाहिँ गगनजीको चाहिँ समर्थकहरूमा त्यो देखिन्छ, समर्थक हुन् या निर्मित हुन्, कृत्रिम हुन् या के भन्छ स्वतस्फूर्त हुन्,
0: गगनजीमा अतिवाद छ कि छैन त,
1: त्यसलाई रोक्न नसक्नु, त्यसको बारेमा बोल्न नसक्नु भनेको त सेन्सरै उहाँले नै गरेर गराउनुहुन्छ कि कन्टेन्ट क्रिएट चाहिँ उहाँले नै गरेर दिनुहुन्छ कि भन्ने शङ्का गर्ने ठाउँहरू पनि छन्। किनभने पार्टी मिलाउनुपर्छ, 100% सभापति गगनजी बन्नुपर्छ भन्दाखेरि त्यसलाई चाहिँ गाली गरेर यसलाई निकालिहाल्नुपर्छ, यसलाई खेदिहाल्नुपर्छ, यसलाई चाहिँ के भन्छ गर्नु हुँदैन, हाम्रो त भगवान् हो गगनजी, गगनजीलाई झुक्नु हुँदैन, मिलाउनु हुँदैन, गगनजीले पनि मिलाउने, उहाँ त भगवान् हो नि भन्नेहरू चाहिँ त्यो चाहिँ ठ्याक्कै त्यो चाहिँ कस्तो हुन्छ भने हामीले पुराणहरू पढ्दा पनि के देख्थ्यौँ भने यो सुम्बनी सुम्बको कंसको चाहिँ के भन्छ अब अरू भगवान् होइन, यही भगवान् हो, हाम्रो भगवान् चाहिँ उहाँ हो, उहाँको आलोचना गर्नु हुँदैन, उहाँलाई अम्ल्याउनु हुँदैन। अब एकातिर भने अर्को चाहिँ मर्यादा पुरुष रामको चाहिँ धोबीले चाहिँ एउटा अम्ला उठाउँदा पनि उहाँले चाहिँ होइन त्यसो परीक्षण गराउनुपर्छ भनेर परिवारभन्दा परीक्षणको कुरामा लगेको, होइन, कृष्णजीकोमा चाहिँ एउटा सुधामा चाहिँ कनिका बोकेर पुरानो साथी जाँदा पनि सट्ट छिरेको पनि पढ्यौँ र कंसलाई चाहिँ एकदमै धेरै त्यो शासन चाहिँ लामोसम्म किन टिकेन भन्दाखेरि जति पनि भ्रूणमै पनि यो मेरो विरोधी हुन्छ कि भोलि मेरो सत्ता खान्छ कि भन्दा भ्रूणमै मारिदिने, होइन, त्यो हिसाबले
0: थापालाई कंससित तुलना गर्दै
1: होइन मैले तपाईँले यहाँनिर होइन यो मैले सान्दर्भिक हुन्छ भन्न खोजेको तुलना होइन
0: गगनलाई कंसको बिम्ब दिनुभयो।
1: एकछिन यो समर्थकहरूले भिडहरूले त्यो बनाइराखेको हुन्छन् होइन भन्न खोजेको
0: कंसको चरित्र गगनमा छ कि छैन त्यति भन्दैनस्
1: एकैछिन। त्यस कारणले गर्दाखेरि जसले कन्ट्रोल गर्न नसक्नु लाचार हुनु र अरूले गरेको त होला नि भनेर के भन्छ गर्नु त्यो त के भन्छ त्यसलाई के भनिन्छ अब त्यो त्यतापट्टिको चाहिँ परिभाषालाई धेरैले आफूले पनि
0: बडो जिब्रो चपाइदिनु
1: होइन जिब्रो चपाएको होइन।

0: पनि खुद्दै
1: होइन होइन, मैले के भन्छ नि क्यारेक्टर मात्रै छ कसरी भन्नु कमसम भने सुझाव दियो भने पनि त्यहाँ एकदमै के भन्छ धारावाहिक हुँदा हुँदा पीडितहरूले चाहिँ हामीलाई चाहिँ पीडा भयो सरकार देखिएन मेरो श्रीमान खोज्देऊ भनेर रुँदै गरेको मानिसलाई पनि तथा नाम सुन्नै नसक्ने बोल्नै नसकिने गाली गर्ने भिड त्यहाँ जे छ अहिले तपाईँको यो इन्टरभ्यू सकिसकेपछि मलाई मात्र होइन तपाईँलाई पनि किन बोलाइस् भनेर गाली गर्नेको भिड यहाँ पनि छ भने कि यसलाई के भन्छ भने तपाईँ हेर्नुभयो भने सभ्य समाजलाई बिगार्ने खालकोले समाज कसरी जोड्न सक्छ भन्यो त्यस कारणले पार्टी चाहिँ सानेपा जिम्मेवार हुनुपर्छ भन्दा आक्रमण भयो कतिलाई त के भन्छ सिनियर नेताहरूलाई कसैलाई कोदे भनियो कसैलाई के भनियो होइन त्यसले गर्दाखेरि के देखियो भने अब त्यसो गरेर हुँदो रहेछ बच्चा बच्चीलाई चाहिँ बच्चा बच्चीलाई चाहिँ सुमसुम्यायो भने मुखमा पिसाब फेर्दै नै आयो अब जिस्किँदै जिस्किँदै भने त पिट्नु पऱ्यो नि प्याङ्ग त हान्नु पऱ्यो नि हो त्यो प्याङ्ग हान्नेमा चाहिँ म पर्छु
0: पार्टी फुटकै सङ्घारमा छ भन्ने कुरा तपाईँले स्वीकार्नुहुन्छ कि स्वीकार्नुहुन्न
1: स्वीकार्छु
0: अब फुटको सङ्घारमा रहेको पार्टीलाई एक बनाउनु पर्छ भन्ने चिन्तामा त तपाईँ पनि हुनुहुन्छ
1: अहिले जसले योगदान गरे जसले पञ्चायत कालमा राणाकालमा आफ्नो पिता पुर्खा गुमाए जसले प्रजातन्त्र नै हाम्रो चाहिँ मूल उपलब्धि हो शक्ति सत्ता होइन र पद हाम्रो होइन हामी मर्नका लागि चाहिँ प्रजातन्त्रलाई जीवनसँग प्रजातन्त्र साड्छु भनेर लागेका मान्छेहरूले चाहिँ पार्टी फुटाउनुहुन्न होइन तर के हुन्छ भने सङ्घर्ष चाहिँ गर्नुपर्छ यही पार्टीमा रहनुपर्छ यही पार्टीलाई आफ्नो ठाउँमा ल्याउनुपर्छ कानुनी भयो भने कानुनी राजनीतिक भयो भने राजनीतिक बिपीको विचार मर्न दिनुहुन्न भन्नेहरूको कारणले पार्टी चाहिँ बचिरहेको हो नभए त के हुन्छ भने तपाईँलाई अहिले जो गगनजीहरू हुनुहुन्छ उहाँहरू चाहिँ छिटोभन्दा छिटो पार्टी अर्को खोलिहालुन् फुटिहालोस् म मात्रै राज गरौँ बिरालो प्रवृत्ति हुन्छ नि तपाईँले कुकुर र बिरालो कथा सुन्नुभएको छ कुकुरले चाहिँ के गर्छ अरे भने होइन यो घरको मान्छे बाँचिरह्यो भने म एक गाँस भात खान पाउँछु मैले मालिकलाई चाहिँ बचाउनु पर्छ भन्छ बिरालोले चाहिँ के भन्छ यो घरको सबै मान्छे मर्यो भने अनि यो भुङ्रोमा भुङ्रोको छेउमा तातो खरानीमा म बस्न पाउँथेँ भन्छ अरे अब मान्छे सबै मरेपछि कसले आगो बालिदिने कता ऊ गर्ने त्यस कारणले यो पार्टी छिटो फुटिहाल्यो हुन्थ्यो अरू सबै गयो मेरो कम्पिटिटर हुँदैनन् मेरो कम्पिटिटर कम्पिटिटर बेगरको एकल हुन्थे भन्ने हिसाबको क्यारेक्टर देखिन्छ उहाँले
0: क्रियाशील समूह पार्टी फुटाउन
1: गगनजीकै बोली हेर्ने हो भने गगनजी भने जस्तो के हुन्छ भने यो 12 बजेसम्म क्रियाशीलतावादी हुनुपर्छ भन्नुभयो यो मलाई सहयोग नगर्ने मान्छेहरूलाई म हटाइदिन्छु वडा सभा त्यो हटाइदिन्छु भन्नुभयो शेखरै कोइराला क्षेत्रको वडा सभा हटाइदिनु भयो हो जसको चाहिँ महामन्त्री उठ्नुभएको कहिलेकाहीँ कहिलेकाहीँ चाहिँ उहाँको उनीहरूको प्रवृत्ति पनि हो कि मैले भनेको थिएँ कुनै समयमा अनि त्यस पछाडि तपाईँलाई फेरि के भन्नुभयो माकुराले माउ खान्छ त्यस पछाडि फेरि तपाईँलाई यसो हेर्नुभयो भने अब यति दिनलाई बिहान राति 12 बजेसम्म त लेख्नुभयो भोलिपल्ट बिहानै के भन्छ महामन्त्री उठेर मुख पनि नदेखिकन कुला पनि नगरिकन के लेख्नु अब यति गतेसम्मलाई फेरि सरेको छ अझै गर्न पाउनुहुन्छ भन्नु अहिले पनि गर्न पाइरहेछ हुँदाहुँदा अस्ति के गर्नु भने वृद्धावटमा गएर के भन्नुभयो होइन काङ्ग्रेसको अध्यावधि नगर्नेहरूको हामीलाई पानी चल्दैन तिनीहरूसँग छुवाछुत हुन्छ भनेर छुवाछुत प्रथाको घोषणा गरिदिनु भयो काङ्ग्रेसभित्र अब अस्ति पार्टी उयसमा अब देवराज चालिस प्रवक्ता हुनुहुन्छ भनेको थाहा छैन त्यो चाहिँ उहाँले बोल्दा के भन्यो होइन नवीकरण गरिसकेका भन्नुभयो होइन अध्यावधि 1 वर्ष अध्यावधि गर्छ त्यो अध्यावधि भने के भने हामीले चाहिँ भनेको मरेका छोडेका लाई के भन्छ हटाउने काम र मेरो त पटक के भन्छ अध्यावधि भइरहेको हुन्छ मेरो त निर्वाचन आयोगमा मैले पटक दर्ता त गर्नु पर्दैन नि होइन काङ्ग्रेसको क्रियाशील चाहिँ वर्ष दिनमा नवीकरण गर्नुपर्छ भन्छ नवीकरणलाई चाहिँ डिजिटलाइजेसन भन्नु र अध्यावधि भन्नु फरक कुरा हो हामी अब प्रविधिमा गयौँ प्रविधि मैत्री बनाउँदैछौँ भन्नु र अनि अध्यावधि भन्ने त फरक कुरा हो नि
0: भाषा किन किन
1: अध्यावधि भनेको चाहिँ तपाईँलाई के हुन्छ भने तपाईँ सुरु गर्नुहोस् या हटाउनुहोस् भन्ने भयो भने नवीकरण भनेको चाहिँ तपाईँ हामी चाहिँ अवधि चाहिँ कतिपय चाहिँ मरेका पढेका छोड्ने भयो नवीकरण भने चाहिँ जिउँदाले गरिराख्ने हो होइन त्यस कारणले गर्दाखेरि उहाँ

0: त्यो भाषा पनि के भन्छ भएन, त्यस कारणले उहाँहरूले खोजेको के त्यो भाषा होइन. अब बिपीको काङ्ग्रेस सक्यो, अब गगन युग सुरु भयो, अब गगनको काङ्ग्रेस बन्ने हो तपाईँहरूले, अरू काङ्ग्रेस मान्ने हो भने तपाईँले काङ्ग्रेस छोड्नुहोस्, तपाईँहरू यहाँ मेरो के भन्छ नि दरवाजा दफ्तरमा हाजिर लाउनेले मात्रै काङ्ग्रेस हुन पाइन्छ भन्ने उहाँले के गर्नुभयो भने त्यसलाई चाहिँ स्थापित गर्न खोज्नुभयो. त्यस कारणले गर्दाखेरि काङ्ग्रेस चाहिँ छिटोभन्दा छिटो अरू खोलिहालुन्, त्यस पछाडि उहाँले के प्रयास गर्नुभयो, डाक्टर शेखर कोइराला मात्रै आए पनि हामीलाई पुगिहाल्छ. किन पुग्छ भने एउटा कोइराला त हामीले ल्याउनु पर्यो नि भुटुन, होइन जस्तो हामी गाउँमा अहिले पनि के हुन्छ भने
1: व्रत
0: भएन, व्रतको दिन चाहिँ के हुन्छ भने खानु पर्यो भने अलिकति घिउको हाल्यो भने चाम्रे हुन्छ, भातमा चाम्रे हुन्छ, अनि खानु त पायो, भात त भातै होइन, तर घिउको भुटुन हाल्यो भने चाहिँ त्यो शुद्ध हुन्छ भन्छन् के, बुझ्नु भएन. त्यसै कारण भुटुन चाहिँ कोइराला भुटुन चाहियो, प्रयास स्वरूप सुहता कोइरालाले उहाँले के ल्याउनु भयो, अघिल्लो दिन वार्ता गर्नुभयो उहाँले कोसँग, पूर्णबहादुर खड्का र शेखर कोइरालासँग एकछिन जानुभयो, 10-15 मिनट भेटघाट गर्नुभयो, अब हामी मिलाउनुपर्छ पार्टी भन्नुभयो. 7 दिन पछाडि 19 जना चाहिँ कोइरालाको र के भने पूर्णबहादुर खड्का ग्रुपको हामीले लियौँ भनेर 19 जना केन्द्रीय नोमिनेट गर्नुभयो. त्यस पछाडि 40 दिन उहाँहरू हराउनु भयो. 40 दिन पछाडि के लेख्नुभयो विश्वप्रकाशले भने अहिले त के भन्छ भने के ऊ पठाइन्छ नि त होइन, पहिले त चिठी लेखिन्थ्यो, अहिले त प्रविधिलाई प्रयोग गरेर उहाँहरूले नेताहरूलाई हिजोसम्म चाहिँ राति 12 बजीसम्म के भन्छ भने गफ गर्दै चुस्की लिँदै बस्ने नेतासँग उहाँले के गर्नुभयो, दूर के भन्छ भने सञ्चारलाई प्रयोग गर्नुभयो होइन, दूर सञ्चारलाई प्रयोग गरेर चिठी पठाउनु भयो, ल यो शर्त हो मान्ने हो भनेर. यसको मतलब के हो भने तिमीहरू छिटो छिटो निस्किहाल, किन बसिरहेको छौ, अर्को पार्टी खोलिसक न, हामी तिमीहरूलाई कहाँ इन्ट्री दिन्छौँ, यो त हाम्रो हामीले किनेको कम्पनी भइसक्यो, पुराना लेबर मजदुरहरूले यहाँ बस्ने हो, काम नलाग्ने मजदुर लेबरले, अब तिमीहरू बुढा भइसक्यो, तिमीहरूले यहाँ लेबर काम गर्न सक्दैनौ, तिमीहरू निस्क भन्ने हिसाबले.
1: गगनजीको नेतृत्वका पछाडि युवा जमात देख्नुहुन्छ कि देख्नुहुन्न, अथवा गगनजीलाई काङ्ग्रेस जनले विश्वास गरेको मान्नुहुन्छ कि मान्नुहुन्न?
0: मलाई त के भन्छ पार्टीले साथीले अरू पार्टीले होइन, देशले विदेशले कसैले पनि मानेको म देख्दिनँ
1: गगनलाई.
0: तपाईँले अहिले पनि हेर्नु भएको छ, प्रधानमन्त्रीले उहाँलाई भेट्न बोलाउनुहुन्न होइन, उहाँले बिन्ती चढायो भने भेट दिनुहुन्छ कि, चढाउनु पनि भएको थियो कि भन्ने कतै कतै सुनेको हो, नभए त्यो पनि विश्वास छैन.
1: भेट्न खोज्नु हो तर समय पाउनु भएन,
0: मलाई लाग्छ पाउनु भएन. अर्को कुरा तपाईँले हेर्नुभयो भने विपक्षी दलको नेता हो नि त होइन, दलको सभापति हो नि. अर्को तपाईँले हेर्नुभयो भने अरू त्यो भने त्यो पछिका विपक्षी दलहरूको सबैभन्दा ठुलो दल भएकोले विपक्षी दलहरूले पनि पत्याएको देख्दिनँ. उहाँले भन्नुभयो भने हामीलाई के भन्छ के अरे ओलीले भेटाइदिएनन् भनेको के भन्छ नि त्यो रुन्ची रोको के भन्छ नि क्रन्दन पनि तपाईँले सुन्नुभयो होइन. उहाँ चाहिँ बम्बई जाँदै हुनुहुन्थ्यो के अरे पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा, त्यहाँ चाहिँ भोलिपल्ट बिहान त्यही दिन बिहान रोक्नुभयो, किनभने त्यहाँ पनि उहाँलाई चाहिँ त्यहाँ गएपछि किन पार्टीको स्वाध्य काङ्ग्रेस हो, फेरि काङ्ग्रेस हिङ बाँधेको टालो होइन, हिँगै भएको टालो,
1: बडो जोडले भित्रदेखि भन्नुभयो काङ्ग्रेस चाहिँ
0: हिँगै बाँधेको टालो हो, काङ्ग्रेसको के भन्छ सभापति त्यहाँ जाँदा कुनै लिडरहरूले अरू पार्टीका के भन्छ लिडरहरूले भेटिदिएन भने त्यसको त्योभन्दा ठुलो बेइज्जत के हुन्छ, कसैले भेट नदिने भए त्यहाँ जानु भएन. अमेरिकन के भन्छ भने दूतहरू आए, रविसँग कुरा गरे, चलन के थियो विपक्षी के भन्छ भने दलको चाहिँ सभापतिहरूसँग नेताहरूसँग भेट्ने चलन थियो, त्यो पनि भेटेनन्. अहिले देश विदेशले के भन्छ प्रधानमन्त्री भन्दा पनि चाहिँ एउटा पार्टी सभापतिलाई फोन गर्छन्, पार्टी सभापति त बराबर हो नि हैसियत त, प्रधानमन्त्री फरक हो त.
1: काङ्ग्रेसको
0: र अहिले राष्ट्रसभाको पार्टी सभापति चाहिँ म काङ्ग्रेस भएर त म त गगनै ठुलो पार्टी सभापति सानेपा पक्रेको त रवि भन्दा त गगनै ठुलो सभापति देख्छु नि, किन काङ्ग्रेस हो नि त, पञ्चायतमा राजा सँगसँगै बराबर दर्जा दिएको काङ्ग्रेस हो नि यो, जबकि त्यतिखेर हामी अराष्ट्रिय तत्त्व भनेर काङ्ग्रेसलाई भन्दा पनि हैसियत बराबर थियो काङ्ग्रेसको, दरबारसँगको हैसियत पञ्चायतको के भन्छ प्यारा

0: कालमा के भन्छ काङ्ग्रेस, जतिखेर प्रतिबन्ध थियो काङ्ग्रेस भनेदेखि मारिन्थ्यो, त्यतिखेर पनि एउटा चिठी लेख्दाखेरि विदेशी युनिभर्सिटीले स्कलरसिप दिन्थे। त्यसको दृष्टान्त के भन्छ भने शेरबहादुर देवै होइन त, महिषाचार्यहरू नै होइन स्कलरसिप पढ्न गएको, भिसा पनि पाउँथे। आज त ती विदेशी के भन्छ भने राजनीतिक दलका मानिसहरूले, राजनीतिक पार्टीका मान्छेहरूले, ती राजनीतिक के भन्छ दूतहरूले समेत नेपाली काङ्ग्रेसलाई, नेपाली काङ्ग्रेस सभापतिलाई नगन दिनु त मेरो शिर निभिरेको छ नि हजुर।
1: दुईटै खेमाले महाधिवेशनको घोषणा गरिसके होइन, देउवा समूहले पनि गर्यो, यता सा नेपाली पनि गर्यो। पन्ध्रौँ महाधिवेशनको तिथिमिति घोषणा गरेका यी दुई समूह एक ठाउँमा आउने सम्भावना,
0: गगनजीले गोल्डन अपर्च्युनिटी गुमाउनु भयो। त्यो कसरी गुमाउनु भयो, निर्वाचन पछाडि उहाँले चाहिँ पार्टीलाई एक ढिका बनाएर लिएर जाने सबैले मानेका थिए, नेताहरूले गगनजीले मान्नुभयो 10 मिनट

0: पछि चाहिँ सभापतिले कुरा गर्नु पऱ्यो नि, तिमीले कुरा गरेर हुन्छ र भन्नुभयो भने त सभापति मानेको भयो नि एकातिर। त्यस कारणले गर्दाखेरि उहाँले कुरा गर्ने कुरामा त्यतिखेर चुकेर लिङ्गरिङ गर्दै गर्दै गर्दै पेल्दै पेल्दै लगेर म सबैलाई पेल्छु, पेलेर सक्छु, टेनम्यान चोकमा के भन्छ नि त्यो उसले सत्ताले पेले जस्तो म पेल्छु भन्ने सोच्नु हो। पछि आएर के भन्छ नि अब निशा पाइसकेपछि उहाँलाई फेरि के भन्छ नि भयो, अब त्यो गोल्डेन अपर्च्युनिटी गुमाइसकेपछि अब निशाले के गरिदियो भने तपाईँलाई चाहिँ अर्को पक्षलाई पनि टाउको उठाउने शिर उठाउने ठाउँ दियो। किन दियो भने निर्वाचन आयोगले गरेको के भन्छ नि गरेको निर्णयमा मात्रै आइपुग्यो, अब अदालतमा अदालतले गरेको फैसला चाहिँ कहाँ आइपुग्यो, निर्वाचन आयोगले गरेको निर्णयमा आइपुग्यो। अब निर्वाचन आयोगले गरेको निर्णय चाहिँ त्रुटि के हो भन्ने कुरामा पुगिसकेपछि अब त्यहाँ पुग्यो। त्यसले गर्दाखेरि अब त्यहाँ आइसकेपछि त अहिले के देखियो भने निर्वाचन आयोगको चित्त नबुझेर सर्वोच्चमा गइसकेपछि त्यो फैसला नहुन्जेलसम्म त काङ्ग्रेस त 14 महाधिवेशनको काङ्ग्रेस र विशेष महाधिवेशनमा निर्वाचन दियो काङ्ग्रेस त एकै ठाउँमा एउटै भयो।
1: गगनजीले एकताको सुनौलो अवसर गुमाउनु हो भन्नुको अर्थ अब गगनजीले चाँदामा पनि शेरबहादुर देउवा समूह गगनसँग आउँदैनन् भन्न खोज्नु भएको त होइन नि?
0: गगनसँग आउँदैनन् त भन्न खोजेको होइन, गगनले नै के भन्छ भने त्यो चाहिँ हिजो गगनजी उठेर थियो भने अब अहिले गगनजीले झुकेर गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
1: अगर सभापतिमा झुक्नु पर्छ,
0: लिडरहरूसँग संवाद त गर्नु पर्यो नि, संवाद बिना त के भन्छ भने हिजो संसदमा कागज बोकी बोकी प्रमाण छ कि प्रमाण छ भनेर रवि लामिछानेलाई गाली गर्नुभएको नि गगनजीले गर्नुभएको

0: ए कसरी जोगाउँछ? आफू नाङ्गै गएको छ, अरूलाई लुगा लगाउने के भने लुगा लगाउने प्रवचन दिन्छ होइन, एकदम राम्रो लुगा लाउनु पर्छ, नुहाइधुवाइ गर्नुपर्छ भने चाहिँ आफू चाहिँ नाङ्गै हिलै मैले गएको छ
1: राजनीतिक रूपमा गगनजी नाङ्गो हुनुहुन्छ।
0: सुन न, राजनीतिक रूपमा त अनि आफ्नै पार्टी छैन, अर्काको पार्टीलाई के भने आफ्नै पार्टीको टुङ्गो भएको छैन, धोबी पटकन के भन्छ भने हारेर गइएको छ होइन, अनि अरूलाई तपाईँले के भन्छ के दिनुहुन्छ भने प्रवचन दिनुहुन्छ, अनि जमिन यो जमिन कहाँ हो भन्नुहुन्छ, यो जमिनमा यो शहीदहरू भएकोले गर्दा तपाईँले चाहिँ यहाँ बोल्न पाउनुभएको छ भनेको छ, अनि तिनै मानिसहरू शहीद भएको पार्टीमा तिनै अग्रजहरू जेल गइदिएको कारणले डेमोक्रेसी आएर पार्टी सभापति उठ्ने र विशेष महाधिवेशन गरेर पार्टी सभापति बने भन्ने हैसियत राखेर त्यहाँ पुग्नुभएको छ भने उहाँले अग्रजहरूलाई सम्मान गर्नु हो त? उहाँले उनीहरूबाट आफूलाई सम्मान गर मेरो पार्टीको योगदान हो भन्दै गर्दा अग्रजहरूलाई सम्मान गर्नुभयो र अग्रजलाई त के गर्नुभयो भने गाली गरेर 22 गतेसम्म बुढालकण्ठमा रातिसम्म मिटिङ, 23 गते फरक, 24 गते रगत आएपछि रगत गनाएन गगनजीलाई, त्यो रगत गनाएर उहाँहरूले के गर्नु गनाए नि होइन, जति पनि अहिले उहाँले चाहिँ उहाँको विचारसँग उहाँले जुन अहिले पोख्दै हुनुहुन्छ छिनमे छिन रङ दिनमे तिन रङ गर्नुहुन्छ, गर्न त बिहानको दिउँसोको बेलुकाको कुरा तपाईँले बाटोमा भेट्नु जुन चिड दिनुभयो उहाँले त्यही भनिदिनुहुन्छ, अर्कोले भेटो के भन्छ उहाँलाई विश्वास लागेको मान्छे चिड दियो यत्रो त गल्ती भयो नि यो बोल भन्यो भने त्यही बोलिदिनुहुन्छ होइन, विचारमा त अडान भएन, उहाँले के गर्नुभयो भने त्यही जेन्जी आन्दोलनकै बेलामा पनि अब के अरे प्रत्यक्ष प्रधानमन्त्री हुनुपर्छ भन्नुभयो, अलि अगाडि प्रत्यक्ष लेख्नु पनि भएको थियो पहिले नै पनि, त्यसरी फेरि अलिकति गएर बालनले चाहिँ होइन प्रत्यक्ष चाहिँ ब्याक हुने बित्तिकै उहाँ पनि ब्याक हुनुभयो, अलि पछाडि त पार्टीसँग गएर होइन त मैले लय लयमा बोलेको रहेछु त्यतिखेर अल्लाह रहेछु पनि भनिदिनु भयो, विचार त विचार हो नि एउटा कुरा। दोस्रो कुरा के भने अगर ओली सरकारको कारणले चाहिँ यो अहिलेको अवस्था सिर्जना भएको भने ओली सरकारलाई चलाउने संयन्त्रमा को थियो?
1: संयन्त्रको एकजना सदस्य गगन थापा पनि हुनुहुन्थ्यो क्यारा होइन,
0: फेलको भयो,
1: काङ्ग्रेस पनि भयो, गगनलाई मात्र किन जिम्मा
0: होइन, फेलको भयो, काङ्ग्रेस त भयो,
1: फेल तपाईँ पनि हुनु
0: हो त, फेल हामीलाई फेल कसले बनायो? संयन्त्रमा बस्नेले हो नि त, आज एमालेमा तपाईँले गर्दाखेरि हामी फेल भयौँ भनेर एमालेका मान्छेले केपीओलीलाई भन्दै गर्दा हामीले तपाईँले गर्दाखेरि फेल होइन, शेरबहादुर देवा फेल भयो भनेर गगनजीहरूले फेरेको होइन त, शेरबहादुर देवा फेल भयो भन्दाखेरि गगनजी फेल हुनुभयो भने
1: जो आफै संयन्त्रमा
0: संयन्त्रमा होइन, मैले यति नै कुरा के भने डाक्टर शेखर कोइरालाले रमेश लेखकलाई सार्वजनिक कार्यक्रमबाट र व्यक्तिगत फोन गरे पनि तपाईँ राजीनामा दिनुहोस्, छानबिन गराउँछौँ, फेरि तपाईँ के भन्छ आउन पनि सक्नुहुन्छ भन्दाखेरि तपाईँ राजीनामा दिनु पर्दैन भनेर एउटा के हुन्छ भने घिउ थप्ने काम र राजीनामा दिनु नलगाउने गगनजी होइन, माइने राख्ने भए सक्नुहुन्छ, त्यो एउटा कारण पनि थियो भन्ने त छ नि अहिले होइन, त्यो न्यारेटिभ क्रिएट हुँदै हुँदै गयो नि बाढीको कुरामा के रमेश लेखक र केपी ओली मात्रै फेल भएको हो र काठमाडौँ आएको बाढीमा सरकार सञ्चालन गर्ने संयन्त्र कहाँ थियो, किन बोल्न सकेन, किन लगाउन सकेन, त्यस कारणले गर्दाखेरि के हो भने यो अनि अर्को कुरा महामन्त्री हुनुहुन्छ के अरे प्रदीपजी क्याबिनेटमा हुनुहुन्थ्यो होइन, क्याबिनेटमा हुनुहुन्थ्यो नि
1: हुनुहुन्थ्यो,
0: रामनाथ अधिकारीले राजीनामा दिनुभयो, उहाँले दिनुभयो 23 गते 24 गते उहाँ त मोटरसाइकलमा चढेर भागेको हो नि होइन, मोटरसाइकलमा चढेर भाग्नुभएको हो नि के अरे क्वार्टरबाट, अनि नैतिकताको कुरा गर्नुहुन्छ अनि अरूलाई भ्रष्ट देख्नुहुन्छ, अगर त्यो सरकार भ्रष्ट थियो भने त्यो क्याबिनेटमा बस्ने मान्छेहरू शुद्ध कसरी थिए, किन कुरा उठाउन सकेनन् होइन, सामाजिक सञ्जाल बन्द गर्दा यो खोल्नुपर्छ, यो नखोल्ने भने म यो मन्त्रीबाट राजीनामा दिन्छु, म बस्दिनँ क्याबिनेट भन्न सके त, पर्सिपल्ट चाहिँ के भन्छ रातारात एकदम गल्ती गर्यो उसले भन्ने, त्यो मिटिङमा किन कुरा उठेन, के कारणले, के लोभले, के लालचले, त्यस कारणले गर्दा आज हामी यहाँ जहाँ छौँ त्यसको कारक नेटिभ क्रिएट गर्नेहरू

0: को हुन्
1: भन्ने कुराको के भन्छ हामीले, उहाँहरू नै हो
0: गगन
1: गगनजीहरूले त आजभन्दा 15 वर्ष अगाडिदेखि नै, 15 वर्ष अगाडिदेखि नै के भन्छ तपाईँलाई चाहिँ होइन यो के अरे अगाडिका बुढाखाडा यो चाहिँ हामीले पहिले 46 सालमा भाषण गर्थ्यौँ के भन्थ्यौँ भने कम्युनिस्ट हुँदैन, कम्युनिस्ट भयो भने बुढाबुढीलाई मार्छ, बुढा काम नलाग्ने बुढाबुढीलाई खतम गर्छ भन्थ्यौँ होइन, त्यो भन्थ्यौँ हामीले भन्थ्यौँ भाषण गर्थ्यौँ नि, बुढाबुढीहरूको विरुद्धमा हो, बुढाबुढीहरूको बिरामी हो, बुढाबुढीहरूलाई देख्न सक्दैन, काम गर्ने मान्छेलाई मात्रै गर्छ, त्यस कारणले कम्युनिस्टहरू भनेको बुढाबुढी विरोधी हुन् भन्थ्यौँ हामीले। त्यस्तो कम्युनिस्टले के गर्छ थाहा छ तपाईँलाई, 51 सालमा हुने विरुद्धवादी दियो, त्यसलाई ऊ दिएको हो तपाईँलाई के भन्छ काउन्टर दिएको हो, यो यथार्थ हो होइन। उनीहरूले के गरे, भैँसी दिन्छौँ, जग्गा दिन्छौँ, सुन दिन्छौँ भनेर भोट मागे, हामीले तपाईँहरूलाई चाहिँ के भन्छ नि यो गर्दैन है भनेथ्यौँ, काउन्टर दियो, भैँसी सुन जग्गा चाहिँ दिएन होइन, हामीले के भन्छ राख्यो के भन्छ एट्याकलाई चाहिँ डिफेन्स मात्रै गर्यो। त्यस कारणले गर्दाखेरि के हो भने बुढा अब कहाँ देखियो भने ठ्याक्कै त्यो चरित्र चाहिँ गगनजी बुढाखाडा सबै हट्नुपर्छ, बुढाखाडा देख्यो उसले, भ्रान्तिमा विचारमा साहित्यमा उमेर तिग्रा छाती होइन शारीरिक अशक्तहरूले डिटरमाइन्ड राख्दैन, डिटरमाइन्ड गर्दैन, त्यो मापन होइन, त्यो चाहिँ के भने डेडिकेसन
0: विचार
1: होइन, विचारको डेडिकेसन। अनि ट्रम्प त बुढै छ नि होइन, घरिघरि लड्छ पनि होइन, छेउमा सुत्यो भने उठाउने पनि राखेर छ होइन, अहिले हामीले पढ्दै गर्दा कि एकजना लेडिजलाई चाहिँ सुत्छ कि भनेर उठाउनु पनि राखेर छ होइन, अनि त्यो हेर्नुहुन्न त विश्वको कुरा, अमेरिका यस्तो छ भन्दै गर्दा अमेरिकामा त्यस्तो पनि छ भन्ने कुरा हेर्नु पऱ्यो होला नि। अहिले विश्वजीले के लेख्नुभयो, खेलमा रेड कार्ड हुन्छ भन्नुभयो, अनि खेलमा चाहिँ के भन्छ, अनि खेलमा त रोनाल्डिनो फेरि ब्याक भयो, हेर्नुभयो कि हेर्नु भएन होइन, रोनाल्डिनो ब्याक भयो नि, म फेरि खेल्छु, मलाई यति गोल पुर्याउनु पर्नेछ भनेर फेरि भयो होइन। त्यस कारणले उहाँहरूमा के भन्छ भने इमोसनल छ, उहाँहरूले अहिले देख्नुभयो पार्टी चलाएको कुरा गर्नुहुन्छ, पार्टी नै चलाएको कुरा गर्नुहुन्छ, गगनजीसँग पार्टी छ, गगनजीसँग विधान छ, गगनजीसँग के भन्छ भने पार्टी चलाउने चाहिँ क्षमता कहाँ देखिएन भने उहाँले त विभाग गठन गर्न सक्नु भएन, विभाग कसले बनायो, नीति तथा प्रतिष्ठान भनेर उपसभापतिको नेतृत्वमा जे हुन्छ एउटा तालिम दिने, गोष्ठी गर्ने र के भन्छ भने काङ्ग्रेसको विचारलाई चाहिँ क्रिएट गर्ने जुन छ, त्यतातिर जाँदाखेरि के गर्नु उहाँले भने विश्वप्रकाश शर्माले चाहिँ नेता प्रतिष्ठामा आउनुभयो, नेता प्रतिष्ठामा कसले हाल्नुभयो, वर्तमान राष्ट्रपाको के भन्छ भने संसदको समानुपातिक लिस्टमा भएको मान्छे पनि त्यहाँ हुनुहुन्छ, अनि भएभरका कता कता के भन्छ भने कलाकारिता गर्ने मान्छेहरू राख्नु भएको छ विचारभन्दा पनि, त्यति मात्रै होइन एउटा मान्छे मात्रै छुट्याएको छ त्यहाँ, उहाँको ऐनाको डाइरेक्टर अमन प्रताप होइन, संसदमा थो तेरो देश चलो हेरे म भन्ने मान्छे होइन मात्रै छुटेको छ नि, उहाँलाई राख्नुपर्छ किन उहाँ डाइरेक्टर हो नि त उहाँको त होइन। त्यस कारणले गर्दाखेरि उहाँहरूले पार्टीलाई के गर्नुभयो, पार्टी चाहिँ मजाकमा अहिले कमेडी दरबार जुन चल्दैछ नि तपाईँले टिके टिभी सिभी युट्युबमा हेर्नुहुन्छ नि, उहाँले पार्टी अफिसलाई कमेडी दरबारको रूपमा, पार्टीलाई चाहिँ एउटा के भन्छ तपाईँलाई टिकटक सुटिङ स्पोर्टको रूपमा प्रयोग गर्दै हुनुहुन्छ, पार्टीका के भन्छ भएका के हाम्रा क्रियाशीलमा हामीले तिरेको पैसाको के भन्छ भने मजाक उडाउनु भएको छ, त्यसलाई त्यसको फुर्माइस गर्ने ठाउँ बनाउनु भएको छ, त्यहाँभन्दा बाहिर उहाँहरूले त गरेको अर्को कुरा केही देखिँदैन।
0: कार्कीजी अब काङ्ग्रेसमा यो ढङ्गको कलह, यो ढङ्गको विवाद र फुटको यो ढङ्गको चरम उत्कर्ष के कारण आयो, विवाद के हो, वैचारिकता हो कि अरू छुट्टै केही
1: होइन, वैचारिकता पनि हो, वैचारिकता कहाँ हो भने तपाईँहरूले देख्नुभयो भने गगनजीको टिम हुन त डाक्टर शेखर कोइराला, आरजु देउबा, गगनजी सबैले के भन्छ सिँगार पेटार गरेर एकदम राम्रो अनुहार ल्याएर ल्याएको के भन्छ अर्थ चाहिँ अर्थतन्त्र पुरै बदलिदिन्छ र के भन्छ भने देश नै बदल्ने चाहिँ के भन्छ आर्थिक नीति ल्याउँछ भन्ने सोडी उहाँले, उहाँले के गर्नुभयो भने एकचोटि गगनजीलाई चाहिँ केमा चाहिँ ऊ गर्नुभयो भने गगनजी प्रधानमन्त्री हुनुपर्छ भनेर फेरि लबिङ चाहिँ उहाँले गर्नुभयो उहाँहरूले सोडिनजीहरूले, किन भन्दाखेरि उहाँहरूले टोनी ब्लेयरको के भन्छ टोनी ब्लेयरको समाजवाद उन्मुख लोकतन्त्र भन्ने कुरालाई उहाँहरूले बढी प्रिफेयर गर्नुभयो हेर्नु है. अनि गगनजीले 14 महाधिवेशनमा पनि त्यो कुरा लेख्नु भएको छ, समाजवाद उन्मुख लोकतन्त्रमा जानुपर्छ लेख्नु भएको छ. उहाँहरूले बिपी विचारलाई फ्याँक्नुपर्छ, पुरानो भयो बिपी बुढो भयो भन्ने हो क्या उहाँको. त्यस कारणले विचारको हिसाबले पनि हामी फरक छौँ भनेर तपाईँलाई खोज्दैछु है म. उहाँहरूले त्यो समाजवाद उन्मुख लोकतन्त्र भनेको चाहिँ के थियो भने पुँजीपतिहरूसँग चाहिँ के भने लेबर पार्टीले चाहिँ एकदम कमजोर भयो. अब तिनीहरूलाई पनि पुँजीपति बनाउने र पुँजीपतिहरूको पनि संरक्षण गर्ने विचार ल्याएपछि जितिन्छ भनेर टोनी ब्लेयरले चाहिँ उमेर पनि फेरि ठ्याक्कै मिल्छ है, उमेर पनि 57 वर्षसम्म उनी भयो भने छ नि होइन. अनि म 55 वर्षसम्म मात्रै गर्छु भन्ने, म 55 वर्षसम्म मात्रै राजनीति गर्छु भन्ने ठ्याक्कै कर्मचारीको के भन्छ नि तपाईँलाई उसमा जाने होइन 55-30 यस्तै के हो. त्यस कारणले गर्दाखेरि तपाईँले कहाँ देख्नुभयो भने उहाँहरूको चाहिँ टोनी ब्लेयरको के हुन्छ भने पथ देखिन्छ भने बिपी वा बिपीको प्रजातान्त्रिक समाजवाद छोडेर टोनी ब्लेयरको समाजवाद उन्मुख डेमोक्रेसी होइन लोकतन्त्र भन्ने कुरा उहाँहरूले चाहिँ ल्याउनुभयो, जुन कुराको अहिलेको के भन्छ पिक्चर बजेटले देखाउँछ. अनि त्यो कुरा कहाँ पास भयो तपाईँलाई भन्नुहुन्छ भने राज्यसभाको महाधिवेशनमा स्वर्णिमजीहरूले समाजवाद उन्मुख लोकतन्त्र पास गर्नुभयो होइन, पास गर्नुभयो नि
0: गर्नु.
1: त्यो कुरा के भन्छ थिङ्क ट्याङ्कमा थिङ्क ट्याङ्क गेजाजीहरूले त्यसको वकालत गरिरहनुहुन्थ्यो होइन. गेजाजी लगायत धेरैको नाम नभन्नु यहाँ समाजवाद उन्मुख लोकतन्त्र गर्नुभएको होइन, उहाँहरूले सेमिनार गर्नुभएको होइन, कहाँ कहाँको ल्याएर गर्नुभयो त्यो कुरा त सबैलाई छर्लङ्गै छ नि तपाईँहरूलाई पनि, तपाईँहरूलाई पनि थाहा छ त्यसको गन्ध स्मेल. तपाईँहरूलाई नआउने कुरा त भएन, परैबाट आउँछ तपाईँहरूलाई स्मेल. त्यस कारणले वैचारिक रूपमा पनि उहाँहरूले के गर्नुभयो, व्यावहारिक रूपमा पनि फरक ढङ्गले हिँड्न खोजिरहनु भएको छ. वैचारिक रूपले पनि बिपीवादलाई चाहिँ तिलाञ्जली दिनुहुन्छ. मैले हामीले बिपी चाहिँ अमर रहन् बिपी महामानव हुन् भन्यो होइन, तपाईँले बासना थापाले हिजो बिपी जयन्तीको दिन दिएको शुभकामना र उहाँले दिएकोमा फरक छ नि. उहाँले ट्विटरमा त बिपी के भन्छ भने लाई श्रद्धा सुमन दिनुभयो, बासना थापाले जन्मोत्सवको शुभकामना दिनुभयो. जन्मोत्सवमा त शुभकामनै हुन्छ नि होइन, उहाँले भ्याउनुहुन्न क्या, भ्याउनुहुन्न. अनि तपाईँले जे लेखेर दियो त्यही भनिदिने हो. त्यस कारणले गर्दाखेरि विचारमा पनि उहाँ के हो फरक छ. त्यस कारणले यसलाई के भन्छ भने हामी चाहिँ व्यवहारमा या पदमा या के भन्छ शक्ति सङ्घर्षमा मात्रै नभएर वैचारिकमा पनि उहाँलाई चाहिँ कुनै पार्लरमा लगेर बुद्धि व्यवसायीहरूले होइन यहाँ केही बौद्धिक
0: व्यवसायीहरू गगनको विचारसँग फेरि एकाकार भएर काङ्ग्रेसलाई एउटै बनाउन सक्नुहुन्छ त भने
1: बिपी विचारलाई मानेर आउनेहरू, बिपी विचारलाई चाहिँ मानेर आउनेहरू त लाई त हामीले जहिले स्वागत गरेकै छौँ नि. यो बिपी विचारलाई मानेर आउने
0: गगनजीले त आफ्नो छुट्टै विचार बनाइसक्नु हो भन्दै हुनुहुन्छ.
1: उहाँले होइन होइन उहाँले बनाउनु
0: बिपी विचार त्यहाँ
1: सुन्नु न के रविजीको र बालनजीकै के भन्छ नि फरक थियो नि होइन पाटो. अलिक अगाडि त के भन्छ नि यफ भनेकासँग पनि एकता भयो नि होइन, एकता मात्र होइन यस्तो राम्रो के हुन्छ भने साइनो गाठो गठ्यो नि होइन. त्यस कारणले गर्दाखेरि के हुन्छ भने म चाहिँ काङ्ग्रेसकै विचारसँग सहमत छु, बिपीकै विचार नै मैले मान्छु भन्न त पाइन्छ नि. परिवर्तन हुन त धेरै बेर लाग्दो रहेछ,
0: यो स्थितिमा पुग्नु
1: परिवर्तन हुनलाई धेरै बेर लाग्दैन नि होइन.
0: तपाईँहरू यो स्थितिमा पुग्नु भएछ कि अब गगनलाई हामीले ल्याउने कि नल्याउने, एकीकरणमा गगनलाई ठाउँ दिने कि नदिने
1: होइन. यस्तो पनि होइन, नेपाली काङ्ग्रेस चाहिँ एउटा के हुन्छ भने यो मन्दिर जस्तो, पशुपतिनाथको मन्दिर जस्तो हो. यसमा चाहिँ त्यो के अरे बाहिरभित्र त को कुन कुन धर्मको जान्छ बाहिर ढोगेर हिँड्छन् त्यो उसले म यो धर्मको भनेर या के भन्छ त्यो साइन नगरुन्जेलसम्म त्यो ऊ नगरुन्जेलसम्म त्यो हुन्न. त्यस कारणले गर्दाखेरि यहाँ कसलाई ल्याउने कसलाई निकाल्ने भन्ने कुरा काङ्ग्रेसमा हुँदैन. काङ्ग्रेस प्रजातान्त्रिक पार्टी हो, यहाँ कसलाई निकाल्ने कसलाई ल्याउने भन्ने भन्दा पनि जो आउँछन् जो त्यसमा समाहित हुन्छ
0: त्यो
1: आफ्नो हुन्छ.
0: तपाईँ त विशेष महाधिवेशनको पक्षधर नेता पनि हो नि, विशेष महाधिवेशनमा गएर बडो गर्वका साथ वक्तव्य दिनुभएको थियो. अनि अहिले त्यही विशेष महाधिवेशनको खिलाफमा हुनुहुन्छ कि
1: डाक्टर शेखर कोइरालाको महामन्त्री हो नि गगनजी हो नि
0: हो.
1: अनि शेखर कोइरालालाई के हुन्छ भने डाङ्ग ढाडमा हानेर निस्किनु पनि होइन, अनि

0: सिटोला कृष्णप्रसाद सिटोलाले चाहिँ होइन महामन्त्री उठाएको कृष्णप्रसाद सिटोला टिममा हुनुहुन्थ्यो नि होइन र प्रदीपजीलाई मन्त्रीसम्म बनाउँदासम्म टिकट दिँदा र महामन्त्री उठाउँदा त सिटोलाले उठाउनु भएको नि होइन र हो नि
1: हो
0: यसमा कुनै उ छ र शेरबहादुर देवाको टिमबाट उठ्नुभएको नि महामन्त्री होइन टिकट पनि लिनुभएको टिकट लिएर जितिसकेपछि त गगनजीलाई भोट हाल्न जानुभयो नि प्रदीपजी होइन यो एउटा पार्ट हो प्रकाशमान सिंहको टिमबाट उठ्नुभएको होइन विश्वप्रकाशजी यो टिम हो तर विशेष महाधिवेशन चाहिँ टिमको कुरा टिमैलाई लात्तले हान्नेहरूले हाम्रो नैतिकतामा प्रश्न उठाउन सक्दैनन् एउटा दोस्रो विशेष महाधिवेशन चाहिँ के हो भने डाक्टर शेखर कोइरालासँगै हामीले पनि कुरा उठायौँ नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुनुपर्छ अहिले शेरबहादुर दाईले पनि विशेष महाधिवेशन त मै पनि गरिदिन्थेँ शनाखत गराएर भन्ने कुरा त मैले गरिरहनु भएको छ विशेष महाधिवेशन गरेर मैले बोलेको पनि के हो भने मैले कसैलाई भगवान् बनाएन यो एजेन्डा चाहिँ डाक्टर शेखर कोइरालाले उठाउनु भएको थियो र त्यो एजेन्डामा के भन्छ म पनि थिएँ शेखर दाई आउनु भएन
1: प्रतिनिधित्व भएर म आएको छु भन्नुभयो
0: शेखर दाई आउनु भएन तर म आएको छु भनेछु म त्यो विचारलाई बोकेर आएको छु शेखर कोइरालाको विचारलाई बोकेर आएको छु भने त्यो विचार चाहिँ के थियो नि विशेष महाधिवेशनको विचार त उहाँले निकाल्नु भएको थियो तर उहाँको कुरा के थियो भने केन्द्रीय समितिबाट पास गराएर गरौँ भन्ने थियो त्यहाँ चाहिँ के हो भने अब त्यहाँ धेरै कुराहरूले छट्टाइ पट्टाइ धेरै भयो कोही शनाखत गर्दा फुट्छ भन्ने कोही के गर्दा फुट्छ भन्ने भयो त्यसले गर्दा शनाखत गराएनन् विशेष महाधिवेशन गइसकेपछि हामीले के भने नेत चाहिँ यो तर विशेष महाधिवेशनले चाहिँ यहाँ नआउनेलाई पनि समेट्नुपर्छ भनेर बोलेको छु कसैको आँखा छ कसैको कान छ आँखा छ भने त्यतिखेर निस्क्यो पत्रिका पढ्नु पऱ्यो कान छ भने त्यतिखेर निस्क्यो सुन्नु पऱ्यो आँखा र कान दुइटै छ भने त्यतिखेरको युट्युब हेर्नु पऱ्यो होइन अन्धभक्तहरूले अन्ध अरिङ्गालहरूले होइन त्यो हेर्नु पऱ्यो त्यो हेरिसकेपछि थाहा हुन्छ त्यस कारण त्यहाँ मैले के भन्छ त्यो यहाँ नआउनेहरूलाई समेत यसले ल्याउनु पर्छ भनेको छु त्यो नल्याएपछि
1: असन्तुष्टि
0: पार्टीका सिनियरहरूलाई अग्रजहरूलाई धकेल्ने पार्टीबाट निकाल्ने तिमीलाई पार्टीमा आउनु हुँदैन भन्ने संस्कार काङ्ग्रेसको होइन त्यो संस्कार चाहिँ गगनजीमा रहेन त्यस कारणले गगनजी झुक्नुपर्छ गगनजी त्यसलाई ल्याउनुहोस् भन्ने कुरामा हो त्यो नल्याउँदाखेरि के हो भने उहाँसँग वैचारिक रूपमा मिलेन व्यक्तिसँग त नमिल्न सक्छ नि वैचारिक रूपमा
1: अब अहिले गगनजीहरू चाहिँ शेखरलाई मात्रै भए पनि आफूतिर तान्ने भएन भने पूर्णबहादुर अथवा शेखर केही दुई चारजना नेताहरूलाई मात्रै आफूतिर ल्याउने प्रयासमा पनि हुनुहुन्छ भन्ने खबरहरू गाइँगुइँ छन् शेखर पूर्णबहादुर लगायतका केही नेता आउने र शेरबहादुर देउवा छोडिने भयो भने केही बिग्रिन्छ कि ठिकै हुन्छ
0: त्यो अपरिपक्व र अपुरो हुन्छ त्यो अपरिपक्व पनि हुन्छ र अपुरो पनि हुन्छ त्यसैले त यिनीहरू के हुन्छ भने तपाईँलाई संस्कारी भन्दा इमोसनल छन् भनेको मैले परिपक्व भन्दा होइन अपरिपक्व छन् भन्न किन खोजेको भने त्यो अपरिपक्व हुन्छ त्यस कारणले गर्दाखेरि के हो हामीले बुझ्नुपर्ने कुरा के छ भने समूह या तपाईँलाई के भन्छ भने संस्कार फरक कुरा हो अहिलेको नेपाली काङ्ग्रेस चाहिँ तपाईँलाई शेरबहादुर देउवालाई बाहिर राखेर होइन चाहिँ म दुईजना तिनजना मात्रै ल्याउँछु भनेर अस्ति लगिसक्नुभयो त उहाँले शेखर कोइरालाको पक्षको पनि कति छ सातजना होइन अनि पूर्णबहादुर पक्षको पनि 10-12 लगेर 19 त बनाउनु भएको छ त पुगेन त पुगला नि त
1: टाउकै चाहियो नि
0: अझै 2-4 ले भइगयो नि पुऱ्याए भयो नि त मान्छेलाई के भन्छ भने घर जलाएर होइन यो यसबाट पनि अलिक चेतना खुल्नु पऱ्यो क्या घर जलाएर नाङ्गे झार बनाएर घाइते बनाएर खेद्दा पनि के भन्छ मान्छे बाँचो भने त फेरि आउँदो रहेछ नि होइन आउँदो रहेछ नि त अनि शेखर कोइरालासँग भएको 10-15 मान्छे लगेर पूर्णबहादुरसँग भएको 10-15 लगेर शेरबहादुरलाई के भन्छ सँग भएको 2-4 मान्छे लगेर चाहिँ परिपूर्ण हुन्न भन्ने कुरा चेतना त्यहाँबाट पनि खुल्नु पऱ्यो नि खुल्नु परेन रिभाइभ हुन्छ हरेक कुराको है
1: कारगिल यो भनिदिनुहोस् कि शेखर र पूर्णबहादुरहरूले शेरबहादुर देउवालाई छोडेर गगनलाई साथ दिन जाँदैनन् भन्न सक्नुहुन्छ
0: मलाई त्यतिसम्म गर्नुहुन्छ भने लाग्दैन, किनभने उहाँहरूलाई स्मरण हुनुपर्छ.
1: तर काङ्ग्रेसको राजनीति हो
0: होइन, उहाँहरूलाई स्मरण हुनुपर्छ. गिरिजाओसँग चाहिँ सुशील दाईहरूले खुम्बहादुर र विजय गजारहरूलाई मात्रै लिउँ, पार्टी चाहिँ के हुन्छ भने यो गरौँ भनेर भन्दा उहाँहरू नै हो के अरे पूर्णबहादुर दाई सबभन्दा बढी चाहिँ शेरबहादुरसहित लिनुपर्छ भनेर कुरा राख्ने, गिरिजाओलाई प्रेसर दिने, सल्लाह दिने. शेखर दाईहरू त्यसको साक्षी हो. त्यस कारणले गर्दाखेरि हिजो पनि दुईवटा पार्टी हुँदा त लिनुपर्छ भने अहिले चाहिँ के भने शेरबहादुरलाई छोडेर अर्कालाई छोडेर या उतापट्टिबाट गगनजीलाई छोडौँ, भोलि एउटा परिस्थिति भयो गगनलाई छोडेर होइन प्रदीप गुरुहरूलाई लिउँ. अहिले छ नि त, छ नि त गुरुजीहरू पनि कुरा त कता कता गर्दैछन् नि. ए गुरुजीहरूलाई लिएपछि भइहाल्छ, गगनजीलाई छोड्नुपर्छ भन्ने हो. परिस्थिति अर्को भयो, निशाले के भन्छ अदालतको मुद्दा उल्ट्यो. उल्टिसकेपछि चाहिँ होइन गगनलाई चाहिँ घोक्राइराख्ने अनि अरूलाई चेल्ने भन्यो भने त्यतिखेर पनि पार्टी एकता हुँदैन. त्यतिखेर पनि गगन पनि चाहियो. किन चाहियो भने त्यो समग्रतामा गयो भने त्यसबाट कम्पिटिसन गर न, लड न, भिडौँ न एकै ठाउँमा. एकै ठाउँमा भिड्न किन डराएको हो?
1: नेपाली काङ्ग्रेसका लागि यो समयमा शेरबहादुर देउवा अपरिहार्य किन?
0: शेरबहादुर देउवा अपरिहार्य होइन, चौधौँ महाधिवेशनको नियमित के भन्छ तपाईँलाई अधिवेशनबाट भएको सभापति जसले चाहिँ त्यो संरचना छँदैछ भनेर आफूलाई क्लेम गरिरहेको छ, क्लेम गरिरहेको छ, जुन मुद्दा अदालतमा पनि छ र त्यो राजनीतिक रूपमा पनि छ, राजनीतिक रूपमा पनि स्थापित भइसकेको छ. त्यस कारणले गर्दाखेरि त्यसलाई चाहिँ समग्रताको कुरालाई, समग्रता र
1: काङ्ग्रेसको वैधानिकता,
0: काङ्ग्रेसको वैधानिकता मात्रै होइन, काङ्ग्रेसको चाहिँ के भन्छ भने समग्रताको लागि, सग्लो काङ्ग्रेस भन्ने सन्देश दिनका लागि र काङ्ग्रेसको तलसम्मको के भन्छ भने तपाईँलाई असन्तुष्टिलाई सम्बोधन गर्नका लागि.
1: अहिले चाहिँ गगनले शेरबहादुरलाई भेट नदिने, शेरबहादुरले गगनलाई भेट नदिने, यो ढङ्गको त्यो हट पनि चलिराखेको छ, अहङ्कार चलिराखेको छ भन्छन्, भेट चाहिँ कसले नदिएको?
0: ठाकुरजी यो के भने मिडिया मेनिपुलेसन गरेर होइन त्यहाँ गरेर चाहिँ आफूलाई के भन्छ भने सधैँभरि चर्चामा राखिराख्नका लागि ल्याएको एउटा इस्यु हो भन्ने लाग्छ मलाई. यो काङ्ग्रेसमा हिजो के भने दाङमा चाहिँ शेरबहादुर दाई र गगनजी बस्दा जतिखेर के भन्छ गिरिजाओहरूको विरोध गर्न गगनजीले लाग्नु भएको थियो त्यतिखेर दाई तपाईँको त छोरा त मै त हो नि भन्ने, अनि शेरबहादुरले पनि छोरा तै त हो नि राजनीतिक तैँले त हो नि भन्ने होइन. अनि हिजो चाहिँ के अरे यताको सुशील कोइरालाको टिमबाट पनि शेरबहादुर देउवा टिमबाट पनि दुइटैको के भन्छ सर्वसम्मत पर्ने गगनजी केन्द्रीय सदस्यमा टिकट सधैँ पाइरहने अनि महामन्त्री भएपछि शेखर कोइरालासँग भन्दा बढी चाहिँ हिमछिम चाहिँ आर्जु भाउजू र के भने शेरबहादुरसँग हिमछिम गरेर ठ्याक्कै के भन्छ संयन्त्रमा समेत पर्ने, अर्को उपसभापति परेनन् होइन, अर्को महामन्त्री परेनन् उही परेन त. त्यस कारणले गर्दाखेरि त्यो पर्ने सम्बन्धलाई यो मिडियाले भेटाइदिने हो, मिडियामा तेरो भेटिने हो, त्यो भेट्नलाई गाह्रो होला त. यहाँ त के हुन्छ म सुन्नु न
1: होला, तर तर शेरबहादुर देउवा चाहिँ गगनसँग यति धेरै दुखी हुनुहुन्छ कि उहाँले गगनलाई भेट्नै नपरोस् भन्ने सोच्नुहुन्छ?
0: उहाँलाई के परेको छ भने मलाई चाहिँ कुटाएको मात्र होइन, मलाई चाहिँ के भन्छ गगनसँग नजिकका मान्छेहरू मलाई मार्न पनि आए भन्ने खालको के भन्छ उहाँलाई चाहिँ त्यो सदमा त्यो फिलिङ्स परेको छ. अरूले भन्दा पनि मलाई विरोधीले विपक्षीहरूले भन्दा पनि त्यहीँभित्रबाट चाहिँ मलाई बढी आक्रमण भयो, त्यो पछाडिको एक्टिभिटी पनि त्यही देखियो सबै कुराले. म प्रति चाहिँ के भन्छ त्यो स्वास्थ्य लाभको कामना समेत पनि के भन्छ भने नलेखिने, हामीले छुइन्छ कि जस्तो गर्ने, हामीले छुइँदा हामीलाईसँग हामीलाई देख्दाखेरि चाहिँ के भन्छ उनी चाहिँ सबै थोक सकिन्छ कि जस्तो जुन तरिकाले व्यवहार भयो हामीलाई. त्यस कारणले गर्दा अनि फेरि जो संदिग्ध मान्छे थियो तिनै मान्छेलाई उनले टिकट मात्रै दिएनन्, प्रायोरिटी पनि दिए. त्यस कारणले गर्दाखेरि मलाई चाहिँ अलिक बढी फिल भएको छ भन्ने शेरबहादुर देउवालाई
1: भन्नुहुन्छ, यो कुरा
0: शेरबहादुर देउवालाई परेको छ. अब त्यो कोसँग भन्नुहुन्छ भन्नु न त्यो सेकेन्डरी पार्ट हो, तर त्यो परेको छ. त्यसलाई त्यसलाई गगनजीले के हुन्छ भने क्लियर गर्नलाई सक्नु पनि हुन्थ्यो. अब राजनीतिमा हेर्नुहोस् चाहिँ प्रदीप गिरीको र कोइरालाहरूको, गिरी परिवार र कोइरालाहरूको अलिकति कन्फ्लिक्ट पनि थियो नि, त्यो सर्वत्र सबैलाई थाहा छ. तर पनि सम्बन्ध पनि थियो नि,
1: प्रदीप गिरीले सधैँ एक किसिमको सहानुभूति अथवा सकारात्मक सोच राखे,
0: उनीहरूले पनि सोच राखिरहन्थे नि होइन, कोरेलाहरूले पनि

0: सोच राख्छ,
1: आलोचनात्मक चेत भए पनि काटा काट थिएन,
0: हो हो, एकदम खुलेर थियो, तर
1: जोगाउनु पर्ने ढङ्गमा
0: जोगाउँथे, सम्बन्ध पनि थियो। अहिले चाहिँ के छ भने, म परिपक्व भनेको भने त्यो सम्बन्ध र अरू कुराकोले गर्दा पाबन्दीको बेलामा पोलिटिकल भन्दा पनि धार्मिक च्यानल प्रयोग गरेर नाकाउ, त्यस कारणले गर्दा कुटनीतिका संवादका साधन बालन र रविको के चाहिँ भेट गराउने चाहिँ कसले गरायो, कुनमानलाई पनि गएर गाडी हालेर बोकेर ल्याएर कसले कुरा गरायो,
1: एउटा सूत्र कुनै रह्यो
0: सुदन गुरुङले, होइन त ढोका थुनेरले गर्दाखेरि सबै के भन्छ भने बाटोहरू राजनीतिमा कहिले पनि बन्द हुँदैन। संवादले के गर्छ भने कतिपय असहमति न्यारो,
1: अन्तिममा तपाईँले आफ्ना शुभेच्छुक र काङ्ग्रेसका कार्यकर्ता काङ्ग्रेस शुभेच्छुकलाई पार्टी फुट्ने नफुट्ने फुट्छ या फुट्दैन ट्याक्कै भनिदिनुहोस् त बुझ्ने गरी।
0: हामी कसैको के भन्छ भने उसमा लाग्यौँ भने अहिले चाहिँ पार्टी चाहिँ फुट्यो भने पार्टीको दम्ब र अहङ्कारले अधिवेशनहरू गर्ने, संवाद बेगरको अधिवेशन गर्ने, एउटै हुँदा त संवाद गर्नु पर्थ्यो, ग्रुप मिलाउनु पर्थ्यो भने, अहिले त फरक धार भइसक्यो,
1: एउटै
0: दुईवटा धार देखिसकेपछि त्यसलाई अझ बढी के हुन्छ भने संवाद गर्ने सहमतिमा ल्याउने प्रयास गर्नु पर्थ्यो। त्यो नगरिकन गर्दाखेरि धेरै साथीहरूको बलि चढाउँदै हुन्छ साथीहरूले, धेरै साथीहरूको जो स्थानीय निर्वाचनमा प्रदेश निर्वाचनमा हामी धेरै साथीहरूको बलि चढाउनेतिर जाँदैछौँ, कसलाई कसैलाई प्रधानमन्त्री बनाउनको लागि, होइन कसैलाई के भन्छ भगवान् बनाएर प्रधानमन्त्री बनाउनु लागि आफ्नै साथीहरूको आफ्नै पार्टीभित्र लागेका साथीहरू जो लेबीतिर लागेका साथीहरू छन् तिनीहरूको चाहिँ बलि चढाउँदैछौँ। त्यो हिसाबले हेर्ने हो भने पार्टी चाहिँ अहिलेको महाधिवेशनको गगनजीहरूको दम्बको हिसाबले हो भने त पार्टी त फुट्ने चरणमा गइसकेको छ, तर मलाई लाग्दैन के हुन्छ त्यही चरणमा उहाँहरू गइरहनुहुन्छ, केही उग्रवादीहरूलाई उहाँले अलिकति कन्ट्रोल गर्नुभयो गगनजीहरूले भने, आफूसँग लागेका आफ्ना सल्लाहकारहरूलाई कन्ट्रोल गर्नुभयो भने उहाँले पार्टीलाई बचाउन सक्ने उहाँसँग कोर्टमा बल छ।
1: हजुर केदार कार्कीजी, यहाँले आफ्नो व्यस्त समय हामीलाई उपलब्ध गराइदिनुभयो। नेपालको एउटा पुरानो दल, तपाईँको आफ्नै दल नेपाली काङ्ग्रेस भित्रको चरम कलहको अन्तरकथा बुझिने गरी हामीलाई बताइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: हजुर,
1: आदरणीय दर्शकबिन, कार्यक्रम पुनश्चमा आज हामीले नेपाली काङ्ग्रेसका नेता एवं एकजना कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीसँग काङ्ग्रेसभित्रको कलहमाथि केन्द्रित रहेर कुराकानी गऱ्यौँ। यो कुराकानी हेरेर साथ दिनुहुने तपाईँ दर्शकलाई धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छौँ। नमस्कार।
2: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, अ रियल साउन्ड अफ लाइफ।

तपाईका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
2: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
1: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: श्रोताहरूको रोजाई
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

0: संगीत मनोरंजन र नया अनुभूति का साथ
1: दुनिया भरी का श्रोताहरुको रोजाई
0: अब हर एक समय हर एक ठाउँमा
1: तपाईंको आफ्नै डिजिटल साथी।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
2: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
1: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: का श्रोताहरूको रोजाई
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल

0: मित्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: Global Online Radio, a real sound of life.

0: संगीत मनोरंजन नया अनुभूति का साथ
1: दुनिया भरी का श्रोताहरु को रोजाई
0: अब हर एक समय हर एक ठाउँमा
1: तपाईंको आफ्नै डिजिटल साथी।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: बाबु पानीको बिल तिरिदे
1: ल तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
2: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
1: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: श्रोताहरूको रोजाइ
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल